0: कहाँ जान लाग्नुभयो तपाईँहरू ट्रोलहरूको लाएर?
1: विदेश जान लाग्यो, विदेश
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन, यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यता आएपछि पैसा त यहीँ पनि कमाइन्छ नि।
1: गाई त पाले हो नि 3 वर्षसम्म, तर के हेर्नु, ब्याउँदै जाएन।

0: महिला पछि हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्न पर्ने नि
2: हुन्न हजुर हुन्न मलाई पुलिस

0: Umangga.
1: सफलता हात पार्नका लागि सपना देख्नु पर्छ। सपना पूरा गर्नका लागि सही योजना पनि बनाउनु पर्छ र त्यही योजना अनुरूप कार्य पनि गर्नुपर्छ।

हामी आफ्नो मन र बुद्धिद्वारा धेरै कुरा सोच्न सक्दछौ, तर हामीले यो मनद्वारा त्यो अविनाशीको कल्पना गर्न सक्दैनौ जुन हुनाका कारण हामी जीवित छौ। विश्वास लागे पनि नलागे पनि बुद्धि सीमित छ, तर त्यो अविनाशीको अनुभव कसरी गर्ने त जुन असीमित छ।

एउटा उदाहरण दिन्छु पानीको थोपाको। पानीको थोपालाई तपाईँले देख्नु भएको होला, वर्षा पनि हुन्छ त्यो पनि पानीको थोपा नै हो। हावा यताउता चल्छ तब पानीको थोपा पनि यताउता जान थाल्छ। कति सफा कति कोमल छ पानीको थोपा, तर त्यो पानीको थोपामा कस्तो शक्ति छ के तपाईँलाई थाहा छ? यदि तपाईँको हातमा कसैले एक थोपा पानी हालिदियोस् र भनोस् कि यो पानीको थोपामा पहाड़लाई बगाउन सक्ने क्षमता छ, यो थोपामा क्षमता छ, यति शक्ति छ कि हजारौं हजार मानिसलाई यसले सिध्याउन सक्छ, यो थोपामा यो शक्ति छ कि यसले शहरहरूमा गाउँहरूमा विद्युत पुर्याउन सक्छ। के तपाईँ मान्नुहुन्छ कि यो थोपामा क्षमता छ, यसले मानिसहरूलाई खाना खुवाउन सक्छ, यो थोपा मेरो हातमा जुन थोपा राखिएको छ यसले सारा संसारका मानिसलाई खाना खुवाउन सक्छ, यो कसरी सम्भव छ? जब म आफ्नो कुरा मानिसहरूलाई भन्छु मानिसहरू पनि यही सम्झिन्छन्। यो तपाईँ पनि भन्नुहुन्छ कि यो जीवन पाइएको छ, ठूलो भाग्यले पाइएको छ, मानिसको शरीर पाइएको छ, ठूलो भाग्यले यो पाइन्छ, यसमा ठूलो कुरा के छ र? हजारौंले पाएका छन्, हजारौंले जाँतो के भन्छन् पिँधिरहेका छन्, आउनु भएको छ र एक दिन जानु छ, नोकरी गर्नुहोस्, मोज गर्नुहोस्, यो गर्नुहोस्, त्यो गर्नुहोस्, बस। यो के भनिरहनु भएको छ तपाईँले कि यो मानिसको शरीर पाइएको छ, यो एकदमै दुर्लभ छ, यो ज्यादै मूल्यवान छ, यो अत्यन्तै राम्रो छ, यसबाट तपाईँ मोक्ष पाउन सक्नुहुन्छ। यो त यस्तै कुरा हो जुन थोपासँग हुन्छ, तर वास्तवमै त्यो थोपामा त्यो क्षमता छ, त्यो शक्ति छ कि त्यसले पहाड़लाई पनि यताबाट उता लगिदिन सक्छ, यस्तो खाडल बनाइदिन्छ कि कुरै नगर्नुहोस्, त्यसैलाई बाँध बनाएर त्यही थोपाबाट जेनेरेटर चलाउन सकिन्छ र हजारौं हजारौं करोड़ौं मानिसहरूले बिजुली आफ्नो घरमा प्राप्त गर्छन्, होइन त्यही थोपाबाट, थोपाबाट होइन होइन, नदीबाट, तलाउबाट होइन होइन होइन होइन, सुन्नुहोस् सुन्नुहोस् सुन्नुहोस् सुन्नुहोस्, त्यो थोपा कहाँबाट आयो, कहाँबाट आयो त्यो तलाउ, कहाँबाट आयो त्यो नदी? समुद्रबाट, बाफ बनेर। हेर्नुहोस् जब पानी बाफमा बदलिन्छ त जे जति पनि पानीमा फोहर छ त्यसलाई आफूमा लिँदैन, त्यसलाई छोडिदिन्छ, बाफ शुद्ध हुन्छ। के बनाएका छन् सृष्टिकर्ताले? समुद्रको पानी छ नुनिलो, तपाईलाई चाहिन्छ सफा, गहुँलाई चाहिन्छ स्वच्छ, धान यदि धान रोप्नु छ त्यसलाई पनि चाहिन्छ सफा, त्यसमा नुनिलो पानी लगायो भने बिग्रिन्छ। तर सृष्टिकर्ताले पनि यसको प्रबन्ध गरे, बाफ बनाए, जब समुद्रको पानी बाफमा परिवर्तन हुन्छ त्यसले नुनिलोपनलाई त्यही नै छोडिदिन्छ, नुनलाई लिँदैन, जब माथि उठ्छ चिसो हुन्छ, बादलको रूप लिन्छ, त्यस पश्चात हावासँगै जान थाल्छ, जहाँ प्रकृतिको स्वरूपमा जहाँ उनले पानी पार्नुपर्छ त्यहाँ
त्यहाँ उनले पानी बर्साउन थाल्छन्। थोपा थोपा गरी पानी कहिले झरना जस्तो बर्सिँदैन, एक एक थोपा पर्दछ र त्यही थोपा बरफ बन्छ, गर्मीमा पग्लिन्छ। थोपा एक एक थोपा भएर, एक एक थोपा मिसिएर, एक एक थोपा गर्दै नदीहरू बन्छन् र त्यही नदीमा बाँध बाँधिन्छ अनि त्यही बाँधबाट फेरि पानीलाई नियन्त्रण गरेर विद्युत निकालिन्छ र त्यही थोपा तपाईँको खेतमा आएर तपाईँको खेतीलाई हराभरा बनाउँछ ताकि तपाईँले खाना प्राप्त गर्न सक्नुहोस्। यो त थोपाले तपाईँका लागि गर्यो, तर कहिले यो थाहा पाउने कोसिस गर्नुभयो कि यो थोपाले के चाहन्छ? थोपाले के चाहन्छ? यो हो नि थोपा। यो थोपालाई समाजले लियो अनि यो थोपालाई काम लगायो अनि यो सानो थोपाले काम गर्यो। ठूला ठूला अफिस छन्, ठूला ठूला एयरपोर्ट छन्, बसहरू छन् त्यहाँ। यो कसले बनायो? मानिसले त बनायो। यो कतै रुखबाट फलेको हो र? ठूला ठूला हवाईजहाज बनाएका छन्, कसले बनायो? मानिसले बनायो। समाजले यो त यस थोपालाई काममा लगायो, तर थोपाले के चाहन्छ? थाहा छ के चाहन्छ? त्यो बितरा थोपाको केवल एउटै लक्ष्य छ। त्यो के हो थाहा छ? त्यो थोपा, त्यो थोपा फेरि त्यो समुद्रमा गएर मिसिन चाहन्छ। अरू केही होइन।

यदि त्यो थोपा नदी बन्छ, नदी बनेर बग्दछ, त्यो एउटै ठाउँमा जान चाहन्छ, कहाँ? एउटै टिकट छ उसँग, त्यसलाई रोक्छन् पनि, सबथोक गर्छन्, तर त्यो थोपा एउटै ठाउँमा जान चाहन्छ र त्यो हो समुद्रमा मिसिन चाहन्छ। जुन दिन त्यो थोपा समुद्रमा मिसिन्छ, त्यो थोपा रहँदैन, जब गंगा कैयौं पटक गंगा माथिबाट उडेको छु र हेर्छु र एउटा ठाउँ छ इलाहाबाद नजिकै त्रिवेणी जहाँ तीन नदी मिसिन्छन्, त्यहाँ म पनि गएको छु। जहाँबाट आएको थियो त्यही गएर मिल्यो। तपाईले पनि एक दिन लीन हुनु छ, मिसिनु छ। तपाईले जे गर्नु भए पनि तपाई हुनुहुन्छ थोपा। तपाई हुनुहुन्छ थोपा र तपाई मिसिन चाहनुहुन्छ आफ्नो समुद्रसँग, र त्यो समुद्र को हो? कुन चाहिँ समुद्र? जुन सबै ठाउँमा छ। कुनै यस्तो ठाउँ नै छैन जहाँ त्यो समुद्र नहोस्, र यो थोपा त्यो समुद्रमा गएर मिसिन चाहन्छ। उनलाई मानिस परमपिता परमेश्वर पनि भन्छन्, भगवान पनि भन्छन्, अल्लाह पनि भन्छन्, गॉड पनि भन्छन्, तर त्यो समुद्रमा गएर यो थोपा मिसिन चाहन्छ। के तपाईं जीवित छँदै त्यो समुद्रमा मिसिन चाहनुहुन्छ? अब यो कुरा उठ्छ, किनकि यदि चाहनुहुन्छ भने म मदद गर्न सक्छु, चाहनुहुन्न भने त म के गर्न सक्छु र

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बालिराखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखराट महानगरपालिका 32 गगन गौडा।
4: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
6: हजुर
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
6: दिन त। हेलो भन्नुहोस् त।
4: हेलो हजुर
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
9: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
11: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
12: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
11: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
13: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
11: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
13: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
11: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
14: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टु मिट
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: खै जन्म दर्ता दिनुस् त?
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
13: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
12: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
13: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
12: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
15: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
14: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
15: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
16: बाकी लाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सापेडुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811625683, 9855582555। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
17: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
18: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
17: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
18: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
17: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
18: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
17: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
18: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
19: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
20: यैया मैनी, घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
19: हो बुढा। हाम्रा माई त पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
21: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
22: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
23: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी विषयवस्तु उठान गर्नेछौ, अध्यात्म चिन्तनलाई उठान गर्नेछौ, सकारात्मक सोच, उत्प्रेरणामूलक प्रशिक्षण दिने व्यक्तित्वसँग छलफल गर्नेछौ। हाम्रो देश नेपाल, जसलाई हामी आफैले चिन्न सकिरहेका छैनौं, एउटा राजनैतिक भाषामा चिनाउने कोशिश गरिएको छ होला, रटान गरी घोकाउने कोशिश गरिएको छ, तर परापूर्व कालदेखि ऋषि मुनिको देश नेपाल, सत्यताको देश नेपाल, मानवीयताको देश नेपाल र त्यो सभ्यताको देश नेपाल, त्यो हिसाबले हामीले चिनाउन सकिरहेका छैनौं। आज तीनै विषयवस्तु, तीनै प्रसंगहरू उठान गर्ने कोशिश गर्नेछौ। हामीसँग बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ। हिन्दू विद्यापीठ नेपाल शान्ति सेवा आश्रमका प्रमुख हुनुहुन्छ डाक्टर चिन्तामणि योगीज्यू। गुरूजी, यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: बहिनी धन्यवाद। रेडियो सफलताकै कार्यक्रममा छु। मित्रहरू, सफल बन्नुहोला, त्योभन्दा ठूलो कुरा असल बन्नुहोला। समृद्ध बन्नुहोला, त्योभन्दा ठूलो कुरा शान्त बन्नुहोला। शिक्षित बन्नुहोला तर साथै सचेत बन्नुहोला। स्मार्ट बन्नुहोला तर साथै सिन्सियर बन्नुहोला। सफल बन्दै जानुभयो, घरको उचाइ बढ्दै गयो, तर परिवारको मूल्य घट्दै गयो, जीवन नष्ट हुन्छ। माथि माथि पुग्नुभयो, जरामा पानी हाल्न भुल्नुभयो, जराको अभिसिञ्चन गर्न, अभिरक्षण गर्न भुल्नुभयो। सो द डे मे कम यु मे फल डाउन भेरी ब्याडली, यु मे लुज एभ्रिथिङ, यु मे डिस्ट्रोय यो इन्टायर क्वालिटी, इन्टायर फ्यामिली। त्यस कारण सफलतालाई नयाँ तरिकाले हेर्ने प्रयास गरौं। सफलता कहाँ छ? सफलता पैसामा छ कि पदमा छ कि प्रतिष्ठामा छ कि प्राप्तिमा छ कि, अथवा सफलता सन्तुष्टिमा छ, सफलता शान्तिमा छ, सफलता परिवारको प्रेममा छ, सफलता समाजसँगको सम्बन्धमा छ, सफलता राष्ट्रको महिमा गानमा छ, सफलता रातिको मिठो निद्रामा छ, खाएको पचो सफलता त्यो हो कि होइन? श्रीमतीलाई माया गर्न मन लागोस्, श्रीमानलाई माया गर्न मन लागोस्, सफलता त्यो हो कि होइन? आमा बुवाको सेवा गर्न मन लागोस्, सफलता त्यो हो कि होइन? बस चढ्ने बेलामा ड्राइभरसँग, सहायकसँग राम्रोसँग कुरा गर्न मन लागोस्, सफलता त्यो हो कि होइन? खान पुगोस्, लाउन पुगोस् तर साथै दिन पुगोस्, घर बनाउन पुगोस् तर साथै परिवार बनाउन पुगोस्, दुनियाँको जय जयकार गर्न पुगोस् तर साथै आफ्नै माटोको जय जयकार गर्न सकियोस्, यही सफलता हो भन्ने लाग्छ।
0: समाजको एउटा बहु प्रतिभाशाली व्यक्तित्व, संस्कृतिविद, अध्यात्म चिन्तकको रूपमा पनि हुनुहुन्छ तपाईँ। हिन्दू विद्यापीठ नेपाल शान्ति सेवा आश्रमका प्रमुखको रूपमा पनि हुनुहुन्छ र यस्तै सकारात्मक सोच, उत्प्रेरणामूलक प्रशिक्षण पनि दिनुहुन्छ देशमा र विदेशमा पनि। यसरी सरसर्ती हेर्दाखेरि हाम्रो समाजलाई चाहिँ यहाँले कसरी लिनुभएको छ?
1: अब बहिनी, मूलत मेरो जन्मस्थल दाङ हो। काठमाडौँ बसेको करिब 35 वर्ष भयो।
0: हजुर।
1: काठमाडौँ जाने बेलामा 70 पैसाको बसको भाडा बचाउनको लागि पनि पैदल हिँडेर पनि कुनै बेलामा आफ्नो साधना गरियो, तर 35 वर्षको काठमाडौँको बसाईमा हिन्दू विद्यापीठ नेपाल शान्ति सेवा आश्रम नैमिषारण्य गुरूकुल आदि लगायतका अनेक प्रकारका संस्थाहरू काठमाडौँमा, दाङमा, काभ्रेमा, सप्तरीमा, कतै बाल आश्रम छ, कतै बाल अस्पताल छ, कतै वृद्धाश्रम छ, कतै नारी केन्द्र छ, कतै सर्वोदय छ, कतै सामुदायिक विकासका कुराहरू छन्। यानि कि शिक्षा, शान्ति, धर्म, संस्कृतिका लागि सारा जीवन समर्पण गरेर हिँडेको छु बहिनी। मूलत मेरो अब नामै चिन्तामणि योगी, यानि कि योगी भनेको साँच्चैकै योगी, जोगिनी हो मेरो जीवन। हाम्रो भाषामा, पुरानो भाषामा, ऊर्जा जोगी फटकार साला, जहाँ जाला उतै खाला भनेको जस्तै। त मित्र बहिनी, यो के छ भने कि यो यात्रामा संस्कृत पढेको हुनाले गर्दा, बुवा आमाको आशीर्वादले गर्दा, साथीभाइहरू सबैको सहयोगले गर्दा, गुरूहरूको कृपा र आशीर्वादले गर्दा, यो जुन पूर्वीय विद्या छ, यो जुन हाम्रो वेद छ, जुन हाम्रो बुद्ध छ, जुन हाम्रो मुन्दुम छ, जुन हाम्रो गोरख दर्शन छ, समग्रमा यो नेपाली माटोमा हुर्किएको जुन जीवन कला छ, जीवन विज्ञान छ, जीवन दर्शन छ, आज यसैको प्रचार प्रसारमा मैले चाहिँ सारा समग्र जीवन समर्पित गरेको छु। यसलाई नेपालमा मात्र होइन, अमेरिका, युरोप, अस्ट्रेलिया, सारा मुलुकमा, आज पश्चिमी मुलुकमा हाम्रा यी कुरा सिक्नका लागि मान्छे लालायित छन्। हामीले जुन कुरालाई वाहियात भनेका छौं, व्यवस्था गरेका छौं, युजलेस भनेका छौं, अनप्रोडक्टिभ भनेका छौं, एकदमै हामीले त्यसलाई चाहिँ उपेक्षा गरेका छौं, त्यही कुराका लागि पश्चिमी मुलुकका मान्छे अत्यन्तै मोहित भएका छन्, लालायित भएका छन्। त्यसै क्रममा मेरो विश्वभरि नै यात्रा हुन्छ। यत देश प्रसूत सकाशाद्र जन्मन स्वम स्वम चरित्रम शिक्षेरन पृथ्वी सर्वमानवा, सारा पृथ्वीका मानवलाई सुशिक्षित गर्ने सुसूचित र सुचेत गर्ने सचेत गर्ने कसैको दायित्व छ कसैको अधिकार छ कसैको कर्तव्य छ भने मलाई लाग्छ भने त्यो हाम्रो हो किनकि हाम्रो देश वेदको देश हो बुद्धको देश हो मुन्दुमको देश हो गोरक्ष दर्शनको देश हो हाम्रो देश प्रत्येक व्यक्तिमा प्रत्येक जातिमा प्रत्येक कणमा प्रत्येक अणुमा घट घटमा कणु कणुमा जर्रा जर्रामा पत्ता पत्तामा त्यही ईश्वरीय सत्ता छ भनेर सम्मान गर्ने देश हो यो देश भनेको काग पूजा कुकुर पूजा गाई पूजा गोरु पूजा भ्यागुता पूजा गर्ने देश हो मानव पूजा गर्ने देश हो यो देश भनेको वृक्ष पूजा चन्द्र पूजा सूर्य पूजा गर्ने देश हो यानि कि सारा सृष्टि ब्रह्माण्डमा त्यही एक तत्व छ त्यही एक चेतना छ भने वाइ सुड आई कन्फ्लिक्ट विथ एनी वन वाइ सुड आई हेट एनी वन वाइ सुड आई खिल एनी वन हामी सबै उही ईश्वरका सन्तान हौ त्यो ईश्वरीय चेतनालाई सबैले बुझ्नुपर्छ सबले सबलाई अङ्कमाल गरेर दुई दिनको जीवनी हो जीवन हो तपाईँको कार्यक्रमको नाम समय सन्दर्भ भन्नुभयो यो समयलाई सबले बुझ्नुपर्छ यो समयलाई बुझ्न सक्नु भएन यो समयलाई बुझ्न सक्नु भएन र मनपरी गरेर जथाभावी गरेर भ्रष्टाचार गरेर पद कमाउनु भयो पैसा कमाउनु भयो प्रतिष्ठा कमाउनु भयो घर कमाउनु भयो कार कमाउनु भयो भने याद राख्नुहोस् समयले तपाईँसँग एक न एक दिन सोध्नेछ र तपाईँले उत्तर दिनुपर्नेछ तपाईँले एक दिन घुँडा टेक्नुपर्नेछ त्यो भएर समयलाई बुझ्नुहोस् अन्डरस्ट्यान्ड दि कल अफ टाइम अन्डरस्ट्यान्ड दि पावर अफ एक्जिस्टेन्स यानि कि नम्र भएर सरल भएर सहज भएर जाही विधि राखे राम ताही विधि रहियो यसैलाई गीताको भाषामा सहजम कर्म कौन्तेय सहज रूपले कर्म गर्दै अगाडि जाऊ अतिवादी पनि नबन उग्रवादी पनि नबन हीनवादी पनि नबन उपेक्षावादी पनि नबन सहज रूपले कर्म गर्दै जाऊ गर्दै जाऊ गर्दै जाऊ कर्म करते रहो मुस्कुराते रहो मान अपमान हो आगे बढ़ते चलो यही कुरालाई गुरु गोरखनाथले सहजै रहिबा सुख होस् दुख होस् उकाली होस् ओराली होस् जे हो तर आफ्नो धैर्य नछाड्नुहोस् है आफ्नो आशा नछाड्नुहोस् है आफ्नो आस्था नछाड्नुहोस् है आफ्नो जीवन धर्म आफ्नो जीवन मूल्य नभुल्नुहोस् है सहज बन्नुहोस् सहजै रहिबा
0: यसरी जुन खालको प्रचार तपाईँले विश्वभर गरिरहनु भएको छ तर आफ्नै देशमा जुन देशमा हरेक जीवको पूजा गरिन्छ तर फेरि त्यो देशमा किन यो खालको प्रचार भएको छैन हाम्रै देशमा किन यो खालको प्रचार हुन सकिरहेको छैन
1: यो त बहिनी बडा विचित्र भयो यो बत्ती मुनि अध्यारो भन्छन् दिया तले अध्यारा भन्छन् हामीसँग जुन कुरा थियो आज हेर्नुहोस् तपाईँको जानकारीका लागि बुद्धिस्ट फिलोसफीको अहिले अमेरिकामा पीएचडी लेभलसम्मको पढाइ भइरहेको छ कोलोराडोमा बोस्टनमा मेरा के साथीहरू त्यहाँ पढाइरहेका छन् म उनीसँग अन्तर्क्रिया गर्छु बराबर मेरो अमेरिका यात्रा भइरहेको छ आज त्यहाँ तपाईँको चाहिँ गोरक्ष दर्शनको बारेमा पढाइ भइरहेको छ अमेरिका युरोपको प्रत्येक सिटीमा प्रत्येक स्टेटमा प्रत्येक गलीमा तपाईँको योगा सेन्टरहरू खुलेका छन् गीता स्टडी सेन्टरहरू खुलेका छन् आज फ्लोरिडामा हिन्दू युनिभर्सिटी अफ अमेरिकाको स्थापना भएको छ न्यूयोर्कमा अमेरिकन संस्कृत इन्स्टिच्यूटको स्थापना भएको छ एटलान्टामा वेब्स भन्ने संस्था वर्ल्ड एसोसिएशन अफ वैदिक एजुकेशन स्टडीजको स्थापना भएको छ आज तपाईँको अस्ट्रेलियाको सर्वोच्च अदालतमा गीतालाई ससम्मान राखिएको छ सर्वोपनिषदो गावो दोग्धा गोपाल नन्दन पार्थो वत्स सुधीर भोक्ता दुग्धम गीता मृतम महत आज पश्चिमी मुलुकका मान्छेले एउटा चिन्तन बनाए हामी जबसम्म पूर्वीय दर्शनलाई बुझ्दैनौ तबसम्म हामीले हाम्रो समाजलाई बचाउन सक्दैनौ किनकि हेर्नुहोस् अहिले तपाईँको अमेरिकामा मोर देन 80% पिपुल आर सफरिङमा लोनलीनेस एक्लोपन एकाकी जीवन आज पश्चिमी मुलुकका मेन्टल इलनेस मानसिक रोगका समस्या बढ्दो छ आज सारा विश्वका डाक्टरहरूले तपाईँका साइन्टिस्टहरूले रिसर्च गरेर भन्न थाले अब आउने 10 वर्षमा विश्वको एकमात्र समस्या हुनेछ त्यो हो डिप्रेसन अब यो डिप्रेसनदेखि बच्ने बचाउने कसरी त्यसका लागि योग चाहियो ध्यान चाहियो पूर्वीय जीवन दर्शन चाहियो परिवार व्यवस्था चाहियो समाज व्यवस्था चाहियो मान्छेले प्रकृतिसँग कसरी रम्ने मान्छे समाजसँग कसरी झ्यामिने मान्छेले परिवारका सुख दुःख कुरालाई कसरी बुझ्ने मान्छे आफ्नो हजुरबुवा हजुरआमासँग कसरी खेल्ने यी सबै कुरामा आज पश्चिमी मुलुकका मान्छेहरू लालायत भएका छन् हेर्नुहोस् अहिले पनि नेपालमा पनि कैयौं प्रकारको ट्रेनिङ प्रोग्राम हुने बेलामा ओरिएन्टेशन भन्ने शब्दको प्रयोग गर्छ ओरिएन्टेशन भनेको के यानि कि लुक टुवर्ड्स दि ओरिएन्ट द्याट इज ओरिएन्टेशन, यानि कि ओरिएन्ट तर्फ फर्क, यानि कि पूर्व तर्फ फर्क, पूर्वलाई हेर, पूर्वलाई बुझ। सारा दुनियाँ यसरी यतापट्टि फर्किरहेको बेलामा बहिनी तपाईँले भन्नुभएको जस्तो हामीले हाम्रो नैतिक शिक्षालाई बुझेनौ, हामीले माटो चिनाउने मुटु जगाउने शिक्षा हामीले बुझेनौ, हामीले भ्याल्यु बेस्ड एजुकेशन दिन सकेनौ, कल्चर बेस्ड एजुकेशन दिन सकेनौ, स्पिरिचुअलिटी बेस्ड एजुकेशन दिन सकेनौ, हामीले सफल बनाउने नाममा असल बनाउन सकेनौ, शिक्षित बनाउने नाममा सचेत बनाउन सकेनौ। र दुर्भाग्य भन्नुपर्छ, यो रेडियोको माध्यमबाट सबैलाई अनुरोध गर्दै भन्छु, आज तपाईँले छोराछोरी कसका लागि पाल्नुभयो? अमेरिकाका लागि पाल्नुभयो। तपाईँकै मेन पावर कम्पनी हो, तपाईँको छोरा हो, तपाईँकै छोरी तपाईँकै छोरी हो, त्यो तपाईँको बुढेसकालको सहारा हो, त्यो तपाईँको सुखको आधार हो, त्यो तपाईँको प्रेमको आधार हो, त्यो तपाईँको जीवन धर्मको आधार हो। तर आज कैयौं आमा बुवाले बच्चा बच्ची जन्माइदिए, बच्चा बच्ची पालिदिए, बच्चा बच्ची हुर्काइदिए, कसका लागि? अमेरिकाका लागि, युरोपका लागि, अस्ट्रेलियाका लागि। मलाई क्षमा गर्नुहोला यो तुच्छ शब्द प्रयोग गरे भन्दैमा, मलाई लाग्छ कैयौं पसलमा तपाईँका गाई गोरू बाख्रा भेडा पाल्छन्, कसका लागि पाल्छन्? बस त्यस्तै त्यस्तै खालको अवस्था भएको जस्तै। प्लिज आफ्नो संस्कारलाई बुझ्नुहोस्, आफ्नो दर्शनलाई बुझ्नुहोस्। नेपालसँग अनन्त कुरा छन्। नेपालको समृद्धि गाएर गाउन सकिन्न। हिमालयन रिसोर्सेसमा नम्बर वन कन्ट्री भनेको नेपालै हो, वाटर रिसोर्सेसमा नम्बर वन कन्ट्री भनेको नेपालै हो, जड़ीबुटीका हिसाबले नम्बर वन कन्ट्री भनेको नेपाल नै हो, दमोली तनहमा वेदव्यासले वेदको रचना गरेको देश नेपाल नै हो, नम्बर पलासी त्रिवेणी धाममा वाल्मीकिले रामायणको रचना गरेको देश नेपाल नै हो, लुम्बिनीमा भगवान गौतम बुद्ध प्रकट भएको देश नेपाल नै हो, जनकपुरमा जनकपुर धाममा जनक जानकी याज्ञवल्क स्थापक र प्रकट भएको देश नेपाल नै हो, गोर्खामा गुरू गोरखनाथ प्रकट भएको देश नेपाल नै हो, कपिल वस्तुमा ऋषि कपिलले सांख्य दर्शनको मेटा फिजिक्सको रचना गरेको देश नेपाल नै हो, पणेना अर्घखाँचीमा पाणिनीले व्याकरण शास्त्रको रचना गरेको देश नेपाल नै हो, ऋषि विश्वामित्रले माता गायत्रीलाई गौरी शंकर हिमालयमा साक्षात्कार गरेको देश नेपाल नै हो। यहाँको जर्रा जर्रा कण कण अणु अणु पत्ता पत्ता पवित्र छ। सयौं हजारौं जीवा भएको शेष नागले वर्णन गर्न सक्ने कुनै देश भनेको नेपाल हो। तर दुर्भाग्य बहिनी, हामीले यो कुरा बुझ्न सकेनौ, बुझाउन चाहेनौ, नेताहरूले यसतर्फ ध्यान दिएनन्, राज्यका संचालकहरूले विकासको नाममा विदेशी कुरा मात्रै गरे, विकासको नाममा घुँडा टेक्ने कुरा मात्रै गरे, विकासको नाममा दुनियाँको चाकरी मात्रै गरे, विदेशी वादहरू ल्याएर नेपालमा थुपरिदिए। विदेशी वाद ल्याउनेहरूलाई म निवेदन गर्न चाहन्छु, हाम्रो नेपालको वैदिक समतावाद हुँदाहुँदै विदेशी वाद किन चाहियो? गोरक्ष गोरक्ष सहजवाद हुँदा हुँदै विदेशी वाद किन चाहियो? बुद्ध साम्यवाद हुँदाहुँदै विदेशी वाद किन चाहियो? हाम्रो देशमा देवकोटावाद हुँदाहुँदै हामीले अनु अरू अनेकौं प्रकारका विदेशी वाद किन चाहियो? देवकोटाले त्यही बेला भनेका थिए, क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। यस्ता सुन्दर सुन्दर चिन्तन दिने व्यक्ति महापुरुष तपस्वी मनस्वी मनीषी यहाँ हुँदा हुँदै हामीले किन विदेशी वाद ल्यायौं, किन विदेशी तन्त्र ल्यायौं? खै केही बुझ्न सकेन, कसको इशारामा हामी नाचिरहेका छौं? मादल अर्काले बजाइदिने, नाच हामीले नाच्नुपर्ने, गीत अर्काले गाइदिने, नाच हामीले नाच्नुपर्ने, नारा अर्काले बनाइदिने, सड़क हामीले तताइदिनुपर्ने, सिद्धान्त आइडियोलोजी अर्काले ल्याइदिने, बुन्दा अर्काले ल्याइदिने, सड़कमा टायर हामीले बाल्नुपर्ने, कस्तो दुर्भाग्यमा फस्यौं। मेरो नम्र निवेदन, अब हात जोडेको तपाईँ देख्नुहुन्न जोगीको वचन, प्लिज म हात जोडेर निवेदन गर्दैछु, विदेशी विदा, विदेशी बुन्दा, विदेशी विचार, विदेशी बिउ, यी चार कुरादेखि सावधान बन्नुहोस्। मेरो नम्र निवेदन, जोगीको निवेदन, हात जोडेर निवेदन गरेको छु, विदेशी विदा, विदेशी बुँदा, विदेशी विचार, विदेशी बिउ, सावधान बन्नुहोस्।
0: पक्कै पनि सावधान धेरै कुरामा हुनुपर्नेछ। अहिलेको धर्म संस्कार संस्कृतिको कुराको औचित्यलाई किन हामीले युवा पुस्तासम्म लैजान सकिरहेका छैनौ?
1: बहिनी, बडा यो मार्मिक विषय छ, हाम्रा युवाहरू हाम्रो हातबाट जाँदैछन्। मैले सुरुमै भने, घर अब परिवार भएन, घर मात्रै भयो, बंगला मात्रै भयो, बिल्डिङ मात्र भयो, कन्क्रिट मात्र भयो, सबभन्दा पहिले हामीले घरमै बच्चा बच्चीलाई दिनुपर्ने संस्कारमा हामी चुक्यौं। हेर्नुस् शिक्षा र सिपको जिम्मा स्कूलको शिक्षा र सिपको जिम्मा स्कूलको तर संस्कारको जिम्मा परिवारको आमाको हजुरआमाको बुवाको हजुरबुवाको परिवारका अरू सम्पूर्ण सदस्यहरूको साझा दायित्व हो। बच्चा बच्चीलाई हामीले संस्कार दिन सकेनौ भने बच्चाले भोलि शिक्षा त पाउँछ तर त्यो शिक्षा झन खतरनाक हुन्छ। याद राख्नुहोला, जुन व्यक्ति शिक्षित छ अन्त्यमा सचेत बन्न सकेन भने त्यो व्यक्ति झन बढी भयानक हुन्छ, झन बढी खतरनाक हुन्छ। यानि कि जगमै हामीले त्यो संस्कार दिन सकेनौ। हाम्रो नीति वचन छ यन्नवे भाजने लग्न संस्कारो नान्यथा भवेत, यानि कि संस्कारमूलक शिक्षा प्रणाली चेतनामूलक शिक्षा प्रणाली हामीले शिक्षा दिउँ सिप दिउँ तर सबभन्दा ठूलो कुरा त केवल डाक्टर बनाउने होइन, केवल इन्जिनियर बनाउने होइन मान्छे बनाउने हो, केवल टेक्निसियन बनाउने होइन मान्छे बनाउने हो, केवल आईटीको एक्सपर्ट बनाउने होइन मान्छे बनाउने हो, केवल विषयको विशेषज्ञ बनाउने होइन मान्छे बनाउने हो। मान्छे पहिले मान्छे मात्रै हो, न त्यो बाहुनो न त्यो नेवारो न त्यो गुरुङ हो न त्यो मगर हो न त्यो उचो न त्यो निचो न त्यो पहाड़ हो न तराई हो, यसै गरी मान्छे मान्छे नै हो। न त्यो डाक्टर हो न त्यो इन्जिनियर हो न त्यो आईटी हो न त्यो म्यानेजमेन्ट हो न त्यो पोलिटिक्स हो न त्यो सोसियोलोजी हो न त्यो इकोलोजी हो, मान्छे मान्छे नै हो। मान्छे बनाउने मूल कुरामा हामीले ध्यान दिन सकेनौ। यो संस्कारमूलक चेतनामूलक नीतिमूलक शिक्षा प्रणालीलाई हामीले नष्ट पार्यौं, हाम्रो गुरूकुल प्रणाली नष्ट पार्यौं, हाम्रो संस्कृतको शिक्षाको परम्परालाई नष्ट पार्यौं, स्कूलहरूमा पढाइ र नैतिक शिक्षालाई नष्ट पार्यौं, भ्याल्यू बेस्ड एजुकेशनलाई नष्ट पार्यौं र हाम्रा आमा र बुवाहरू पनि क्षमा गर्नुहोला। रातिको बेलामा 7 बजेपछि 8 बजेपछि हल्लेदै आउने बुवालाई बुवा त भन्नुपर्छ तर बुवा भन्ने कि नभन्ने प्रश्न छ। हिन्दी सिरियल हेरेर टाइम बिताउने आफ्नै श्रीमानमाथि शंका गर्ने हिन्दी सिरियल मात्र हेर्ने बच्चा बच्चीले होमवर्क सिकाउने बेलामा जा तेरो बाउलाई सोध भन्ने जा तेरो आमालाई सोध भन्ने उता जा र यता जा मात्र भन्ने ती आमा बुवा हुन् कि होइनन् म नम्रतापूर्वक तपाईँलाई सोध्न चाहन्छु। तपाईँ साँच्चीकै प्यारेन्ट्स बन्ने कि बायोलोजिकल प्यारेन्ट्स बन्ने? वाट्स योर रिस्पोन्सिबिलिटी? प्लिज बी सिन्सियर हु यु आर। यु वान्ट टु बिकम ओन्ली अ बायोलोजिकल प्यारेन्ट्स और ट्रू प्यारेन्ट्स? आमा बन्नुहोस्, आमा आमा हो, मम्मी नबन्नुहोस्, बुवा बुवा हो, बुवा बन्नुहोस्, ड्याड नबन्नुहोस्, यु आर ड्याड। जसले आफ्नो बच्चा बच्चीको भावना बुझ्दैन, जसले बच्चा बच्चीसँग समय बिताउनलाई खुसी हुँदैन, जसले बच्चा बच्चीलाई आफ्नो हातले लेखाउन सक्दैन, जसले बच्चा बच्चीको औँला समाएर मन्दिरमा लान सक्दैन, चैत्यमा गुम्बामा बिहारमा लान सक्दैन, जसले बच्चा बच्चीको हात समाएर आज विन्ध्यवासिनी मन्दिरमा जाउँ आज फेवातालको बाराही मन्दिरमा जाउँ भनेर जसले भावना गर्दैन, जसले बच्चा बच्चीको औँला समाएर आज दशैं हो, आज तिहार हो, आज लोसार हो, आज छठ हो, आज माघी हो, आज तीज हो, आज हाम्रो पोखरामा यस्तो रमाइलो जात्रा छ, आज रमाइलो मेला छ भनेर लादैन ती आमा बुवा। दे आर ओन्ली बायोलोजिकल प्यारेन्ट्स। यस्तै बायोलोजिकल प्यारेन्ट्सबाट जन्मिएका बच्चा बच्चीहरू आज बढा लिने अवस्था आएको छ। मोबाइलमा झुन्डिने बच्चाहरू, भिडियो गेममा झुन्डिने बच्चाहरू, ती वास्तवमा ती बच्चाहरूको जीवन अब अभिशप्त हुने अँध्यारो तर्फको यात्रा छ। यो भन्दै गर्दा आमा बुवालाई सबैलाई निवेदन गर्न चाहन्छु, रातिको बेलामा 10 बजेपछि सिरक ओढेर बत्ती निभाएर तपाईँको बच्चा बच्चीले मोबाइल चलाउँछन् भने आमा बुवा ख्याल गर्नुहोस्, तपाईँले बच्चा बच्चीले गुमाउनु भयो। तपाईँका बच्चा बच्चीले मोबाइलबाट टाउको उठाउँदैनन्, घोप्टे युग भन्थे मेरो साथीले, टाउको उठाउँदैनन्। तपाईँ घरमा फर्किने बेलामा तरकारी बोकेर आउनुहुन्छ, फाइल बोकेर आउनुहुन्छ, कम्प्युटर बोकेर आउनुहुन्छ, के सामान बोकेर स्यास्या गर्दै आउनुहुन्छ। तपाईँको जवान छोरा र जवान छोरीले तपाईँको घरको ढोका खोल्न आउँदैनन्, तपाईँको छोरा छोरी हातबाट गए। तपाईँ स्यास्या गर्दै पसिना बगाउँदै घरभित्र पस्नुहुन्छ, तपाईँका छोरा र छोरीले तपाईँका लागि एक गिलास पानी ल्याउँदैनन्, तपाईँका छोरा छोरी गए। नो मेटर वाट दे स्टडी, नो मेटर हाउ फ्लुएन्ट दे आर इन इङ्ग्लिस, नो मेटर हाउ बिग स्कूल इज, नो मेटर हाउ एक्सपेन्सिभ स्कूल इज, कहाँ कहाँ पढ्छन् पोखराको डट स्कूलमा डट कलेजमा अथवा काठमाडौँको डट स्कूलमा डट कलेजमा तपाईँले कति खर्च गरेर पढाउनु भयो त्योसँग मतलब छैन, तर तपाईँको बच्चा बच्चीले कति बुझ्यो, कति स्वीकार्यो, कति परिवर्तन गर्नका लागि रूपान्तरणका लागि प्रयास गर्यो, हाउ मच ही इज कमिटेड फर ट्रान्सफर्मेशन, हाउ मच ही इज रेडी फर ट्रान्सफर्मेशन। म हेर्छु कैयौं घरमा आमा बुवा घरमा पस्ने बेलामा छोरा छोरी कोठा भित्र पसिदिन्छन्। छोरा छोरी ढोका खोल्दैनन्, आफ्नो बेडरूमबाट भित्र बसिया बसी गर्छन्, ढोका खोल्दैनन्। बाहिरबाट आमाले बुवाले अलि बेरमा हजुर आमाले हजुरबाले भन्नुपर्छ, भात खाने बेला अब डिनर टाइम अब प्लिज कम। भित्रबाट आवाज आउँछ असाइनमेन्टमा बिजी छु। कुन असाइनमेन्ट हो? मोबाइलमा कुन असाइनमेन्ट चलेको छ? ख्याल गर्नुहोला। आमा बुवाहरू, रेडियो सफलताको माध्यमबाट आह्वान गर्न चाहन्छु, तपाईँले छोरा छोरीलाई नयाँ मोबाइल किनिदिनु भयो, ठिक छ राम्रै गर्नुभयो। महँगो मोबाइल किनिदिनु भयो, ठिक छ राम्रै गर्नुभयो। किन हामी पनि जहिले पनि झुत्री मुत्री भएर हिँड्ने? ठिक छ। हाम्रा बच्चा बच्ची किन जहिले पनि दिनहीन भएर बस्ने? ठिक छ। तर महँगो मोबाइल किनिदिनु भयो, तर मोबाइलको पासवर्ड तपाईँलाई थाहा छैन भने तपाईँले बच्चा बच्चीलाई मोबाइल दिनुभएन, तपाईँले हतियार दिनुभयो। मोबाइल चाहिँ किनिदिने, मोबाइलको पासवर्ड तपाईँलाई थाहा पाउने अधिकार तपाईँलाई हुने कि नहुने? सूचनाको हक भनिन्छ, सूचनाको हकको नाममा तपाईँले जुमसुकी अफिसमा गएर फलानो फाइल कहाँ छ, फलानो एकाउन्ट के छ, फलानो किसिमको नीति नियम के छ भनेर सूचनाको हकको नाममा जुमसुकी अफिसमा गएर जे पनि सोध्न पाउने डेमोक्रेटिक राइट्स, ह्युमन राइट्सको एक्सर्साइज चाहिँ तपाईँ गर्ने। तर घरमै आफ्ना छोरा छोरीसँग तपाईँले त्यो सूचनाको हक प्रयोग गर्ने कि नगर्ने? महँगो मोबाइल किनिदिने आमा बुवाहरू, महँगो बाइक किनिदिने आमा बुवाहरू, तपाईँको छोरा र छोरीले मोबाइलमा के खेलाए, के हेरे, के बोले, के सुने, तपाईँले त्यसको बारेमा जानकारी राख्नुहुन्न। तपाईँले पासवर्ड थाहा पाउनु भएको छैन भने तपाईँले आफ्नो परिवार गुमाउनुभयो, तपाईँले आफ्नो छोरा छोरी गुमाउनुभयो, तपाईँको जिन्दगी कस्तो भयो? खोदा पहाड, निकला चुहा, पर्वतम खनितम निर्गता मुसिका।
0: गुरुजी, तपाईँले आफैले पनि त्यो युग भोग्नुभयो जति बेला हामीले पनि केही भोग्यौं, कि त्यति बेला आमा बुवाले केही संस्कार दिनुभयो होला? शिक्षा भन्दा संस्कार धेरै माथि हुन्छ, र त्यति बेला त्यति धेरै शिक्षाको स्तर उच्च थिएन, र पनि मान मर्यादा थियो, एउटा परिवार परिवार जस्तो थियो, मानवीयता थियो। तर अहिले चाहिँ यो मानवीयता हराएको जस्तो समाजको विकास भइरहेको छ, यसलाई चाहिँ कसरी लिनु भएको छ?
1: मैले मेरो एकजना विदेशी मित्रको छोरा आर्टिफिसियल इन्टेलिजेन्समा पीएचडी गर्दोरहेछ, बडा राम्रो लाग्यो मलाई। मैले भने कुराकानीको प्रसङ्गमा, तिमीले आर्टिफिसियल इन्टेलिजेन्समा पीएचडी गर्दैछ, यु नो डाक्टर योगी, दिस इज अ भेरी न्यू सब्जेक्ट, दिस आर्टिफिसियल इन्टेलिजेन्स विल यु नो मेक ए भेरी बिग रिभोल्युसन इन द वर्ल्ड भन्ने विभिन्न प्रकारले उनले मलाई व्याख्या गरे। म त्यो कुरा सुनेर साह्रै उत्साहित पनि भए, साह्रै रोमाञ्चित पनि भए। आर्टिफिसियल इन्टेलिजेन्स यानि कि अहिलेको कम्प्युटर, अहिलेका तपाईँका मोबाइलहरू, यानि कि अहिलेको यो नयाँ नयाँ डिभाइसहरू, नयाँ नयाँ तरिकाले पढ्ने पढाउने, नयाँ नयाँ तरिकाले सूचनाहरू प्राप्त गर्ने, यानि कि टचमै सबै कुरा आयो। पहिले तपाईँले कति कति कुरा पढ्नु पर्थ्यो, अब पढ्नै पर्दैन, औंलाले छोइदियो पुगिहाल्ने। कति कति कुरा लेख्नु पर्थ्यो, लेखिन नपर्ने, औंलाले छोइदियो पुगिहाल्ने। यही नेपालमा पहिले हाम्रो फोनमा नम्बर डायल गर्नु पर्थ्यो, 1 अनि 5 ट्रिङ ट्रिङ, कति कति त्यो नम्बर डायल गर्नु पर्थ्यो है। आज बेला टच गर्ने बित्तिकै भइहाल्ने। यानि कि यसरी उसले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट कसरी दुनियाँमा नयाँ क्रान्ति हुँदैछ, हामीले विभिन्न प्रकारका समस्याहरूलाई कसरी एड्रेस गर्छौं, विश्वको यो इकोलोजिकल प्रब्लमहरू, अनेकौं प्रकारका तपाईँका यो सोसियल प्रब्लमहरूलाई हामीले कसरी एड्रेस गर्छौं भन्ने उसले बडा राम्रो उसले मलाई एक्साइटिङ रिपोर्ट गर्यो। म साह्रै उत्साहित भएँ। तर साथै मैले भने, हेर बाबु, तिमीले यति राम्रो कुरा भन्यौ, यु आर टकिङ सच ए हाई लेभल अबाउट आर्टिफिसियल इन्टेलिजेन्स, यस आई एम भेरी ग्ल्याड द्याट। अब तिमीले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट हिमालयको हिमालयमा हिउँ घट्यो कि बढ्यो, तिमीले औंलाले छुने बित्तिकै थाहा पाउने भयो, अब सुनामी कहिले आउँछ, कति आउँछ, कुन मात्रामा आउँछ, छुने बित्तिकै थाहा पाउने भयो, अफ्रिकामा यो वर्ष गर्मी घट्यो कि बढ्यो, अब यो वर्ष त्यहाँ सुक्खा पर्छ कि पर्दैन, तुरन्तै थाहा पाउने भयो, कहाँ उत्पादन घट्ने भयो, कहाँ उत्पादन बढ्यो, सबै थाहा पाउने भयो। ठिक छ, तर तिम्रो आर्टिफिसियल इन्टेलिजेन्सले मान्छेलाई सुखी बनाउने कुरा निकालेको निकालेन, मान्छेलाई सकारात्मक बनाउने कुरा निकालेको निकालेन, मान्छेलाई हेप्पी बनाउने कुरा निकालेको निकालेन, मान्छेलाई प्रेमी बनाउने कुरा निकाल्न सक्छ कि सक्दैन, मान्छेलाई श्रद्धालु बनाउने कुरा निकाल्छ कि निकाल्दैन, मान्छेलाई सहज बनाइदिने, धीर वीर बनाइदिने, गम्भीर बनाइदिने, अत्यन्तै सकारात्मक बनाइदिने, आङ सरी भन्न सिकाइदिने, इट्स ओके थ्याङ्क यू भेरी मच भन्न सिकाइदिने, आई लभ यू भेरी मच विदाउट एनी कन्डिसन भनेर झुक्न सिकाइदिने, सूर्योदय हेरेर गीत गुनगुनाउन सिकाइदिने, सूर्यास्तको बेलामा एकछिन सन्ध्या आरती अथवा एउटा कविता गुनगुनाउन सिकाइदिने, फेवा तालमा बसेर एउटा गीत गाउन सिकाइदिने, अथवा फेवा ताल देवो भव, फेवा देवी नमो नम भनेर सिकाइदिने, अथवा फेवाको जल स्पर्श गरेर जलेस्मिन सन्निधिम कुरु, हे देवी देवताहरू मेरो कल्याण गर भनेर भन्न सिकाइदिने गर्छ कि गर्दैन भनेपछि त्यो पीएचडी गर्नको मान्छे आत्ती हो। आइ एम सरी डाक्टर योगी, दिस आर्टिफिसियल इन्टेलिजेन्स टक्स ओन्ली अबाउट दि सुपरफिसियल थिङ्स। हो हेर बाबु, हामीलाई सबै कुरा चाहिन्छ, अफ्रिकामा के भयो, अमेरिकामा के भयो, उत्पादन कसरी बढ़ाउने, कहाँ कहाँ कुन कुन रोगबाट कसरी बच्ने, सुनामीबाट, अर्थक्वेकबाट, ग्लोबल वार्मिङबाट, यी विभिन्न प्रकारका सोसियल डिजास्टर, नेचुरल डिजास्टर, अनेक प्रकारका क्राइमहरू कहाँ कहाँ भइरहेको छ, कहाँ के कस्ता किसिमका टेरोरिजम बढ़ेका छन्, कहाँ के कस्ता जिहाद बढ़ेका छन्, कहाँ के कस्ता डरलाग्दा रोग बढ़िरहेका छन्, त्यसलाई कसरी समाधान गर्ने। यो ठिक छ, आर्टिफिसियल इन्टेलिजेन्स गलत होइन, तर आर्टिफिसियल इन्टेलिजेन्स विदाउट स्पिरिचुअल इन्टेलिजेन्स द्याट इज अगेन अ डेन्जरस जर्नी। आर्टिफिसियल इन्टेलिजेन्स विदाउट स्पिरिचुअल इन्टेलिजेन्स द्याट इज अगेन अ जर्नी टुवर्ड्स अ टेरिबल डार्कनेस, अध्यारो तर्फको यात्रा हो। दुनियाँ चाहिन्छ, तर दुनियाँ कसका लागि, मान्छेका लागि। यो सारा भौतिक प्रगति चाहिन्छ, यो सारा भोगका कुराहरू चाहिन्छन्, यो सारा दुनियाँदारी चाहिन्छ, यो सारा चमक दमक, यो बजार चाहिन्छ, सड़क चाहिन्छ, फ्याक्ट्री चाहिन्छ, कम्पनी चाहिन्छ, उत्पादन चाहिन्छ, नयाँ नयाँ प्रविधि चाहिन्छ, नयाँ नयाँ टेक्नोलोजी, नयाँ नयाँ सिपहरू, नयाँ नयाँ सोचहरू, नयाँ नयाँ तरिकाहरू, नयाँ नयाँ शैलीहरू, नयाँ नयाँ विज्ञानका कुराहरू, नयाँ नयाँ प्रगतिका कुराहरू सबै चाहिन्छन्, तर कसका लागि, मान्छेका लागि। पहिले मान्छे को हो त्यो बुझ्नुहोस् न, पहिले मान्छे के हो बुझ्नुहोस् न, मान्छेलाई पहिले बुझ्नु पर्यो। मननात मनुष्य, जसले मनन गर्न सक्छ त्यो मान्छे हो। आत्मा खलु विश्व मूलम, सारा विश्वको मूलमा त्यही आत्मा छ, त्यही चेतना छ, त्यही क्वान्टम सेल्फ छ, त्यही क्वान्टम एनर्जी छ, पहिले त्यो बुझ्नु पर्यो। हरेक मान्छेमा एक प्रकारको दिव्यता छ, पवित्रता छ। मान्छे भनेको मान्छे नै हो, उसलाई जातिको बन्धन छैन, उसलाई सम्प्रदायको बन्धन छैन, उसलाई क्षेत्रको भाषाको बन्धन छैन, मान्छे त मान्छे नै हो। अरे मान्छे यो सृष्टिको सबभन्दा सुन्दर अद्भुत लीला हो, मान्छे यो सृष्टिको सबभन्दा सर्वोत्कृष्ट उत्तम सर्वोत्तम एउटा दृष्टान्त हो, वरदान हो। सबै कुरा मान्छेका लागि नै हो भने पहिले मान्छेलाई बुझिदिनुहोस्, मान्छेलाई सकारात्मक बनाइदिने, मान्छेलाई श्रद्धावान बनाइदिने, मान्छेलाई सचेत बनाइदिने, सत्यम शिवम सुन्दरमको अनुभूति गराइदिने। यानि कि अहिलेको समय भनेको के बहिनी, आर्टिफिसियल इन्टेलिजेन्स र स्पिरिचुअल इन्टेलिजेन्सलाई फ्युजन गर्ने बेला हो। त्यो भनेपछि त्यो गोरे साथी अमेरिका कुरा गरिरहेको छु मैले, उसले भन्यो, डाक्टर योगी आई मस्ट कम टु नेपाल, आई मस्ट स्पेन्ड सम टाइम बिफोर आई कम्प्लिट माई पीएचडी, यो भर्खरैले एक महिना कुरा, बिफोर आई कम्प्लिट माई पीएचडी आई विल कम टु नेपाल एण्ड स्पेन्ड some time in your country। मैले भने हेर, जबसम्म मान्छेलाई हामी एड्रेस गर्दैनौ, हामीले ढुङ्गालाई एड्रेस गर्यौं, पानीलाई एड्रेस गर्यौं, हामीले भौतिक प्रगतिलाई एड्रेस गर्यौं, यस्तो यस्तो जोडे, यस्तो यस्तो हुन्छ, यस्तो यस्तो गरे, यस्तो यस्तो हुन्छ भन्ने सबै कुरा सिक्यौं। हाम्रा कलेजले त्यही सिकाए, हाम्रा स्कूलले त्यही सिकाए, तर के गर्ने, बालुवा सिमेन्ट र छड जोड्ने इन्जिनियरले यस्तो

0: काम गर्छ, यो भनेको यो हो, यो भनेको यो हो, यहाँ यसरी यस्तो इन्जेक्सन चाहिन्छ, सारा कुरा बुझ्यो। तर तत्पश्चात पनि किडनी चोर्ने डाक्टर पनि नेपालमा पनि छन्, तत्पश्चात पनि आँसु चोर्ने डाक्टर नेपालमा पनि छन्, तत्पश्चात पनि मान्छेलाई कंगाल बनाइदिने, ओहो तपाईँ तपाईँ एक घण्टा ढिलो आएको भए तपाईँ बर्बादै हुन्थ्यो भनेर सामान्य तरिकाले डिलिभरी हुने बच्चालाई पनि तपाईँको अपरेशन गराइदिने, हरेक कुरामा छुरा चलाउन खोज्ने, हरेक कुरामा पेसेन्टलाई अत्याएर त्यसलाई त्रसित बनाएर भयभीत बनाएर उसलाई नचाइदिने, उसको टुप्पी समाएर दिउँसी तारा देखाइदिने भनेको जस्तो गर्ने डाक्टर पनि छन्। यो भन्दै गर्दा क्षमा गर्नुहोला, फेरि असल डाक्टर पनि छन्, असल इन्जिनियर पनि छन्, असल शिक्षक पनि छन्, असल समाजसेवी पनि छन्, असल व्यापारी पनि छन्, असल धर्मगुरु, असल पण्डित सबै त्यस्ता असल पनि छन्। तर यति भन्दै गर्दा दुर्गाजी क्षमा चाहन्छु, असल असल व्यापारी पनि छन्, असल किसान पनि छन्, असल असल समाजसेवी उद्यमी पनि छन्। तर क्षमा गर्नुहोला, मैले अहिलेसम्म पनि असल नेता भन्ने हिम्मत मैले गर्न सकिराखेको छैन, कमसे कम त्यो पनि भन्ने मौका पाऊ मर्नुभन्दा पहिले भन्ने त्यो मेरो आशा छ।
1: हजुर, यसरी सरस्वती कुरा गरिरहँदाखेरि पद प्रतिष्ठा मान मर्यादा डाक्टर इन्जिनियर भन्दा पहिला मान्छे बनाऊ भन्नुभयो हजुरले, होइन? जन्मदाता मान्छे मान्छे नै भएर जन्मेको हुन्छ, तर त्यसपछि हुर्कँदै गर्दा किन पशुको भावना चाहिँ वृद्धि हुन्छ?
0: बहिनी कस्तो मार्मिक कुरा गर्नुभयो, मलाई एउटा कविता याद आयो मैले आफै लेखेको, मान्छे बन्ने

रोग छौ बहिनी, मुख्य कुरा त मनुष्यत्वको विकास हो, मनुष्यत्वकै विकास हो बहिनी, हामी त्यही चुकिराखेका छौ। मलाई याद आयो एकजना गुरुलाई, एकजना मान्छेको, गुरुजी मलाई मन्त्र दिनुहोस्। गुरुले भोलि आ भने, फेरि गुरुजी मलाई मन्त्र, फेरि भोलि आ भने, गर्दै जाँदा हप्ता दस दिन कति बित्यो। त एकदिन गुरुले कुनामा लिएर गए र भने, बाबु एउटै मात्र मन्त्र भन, एउटै मात्र मन्त्र भन, म मनुष्य हुँ, म मनुष्य हुँ, म मनुष्य हुँ। मनुष्य बन्नु भन्दा ठूलो कुरा केही छैन। बाहुन होइन, गुरुङ होइन, नेवार होइन, मगर होइन, राई होइन, लिम्बू होइन, केही होइन, मनुष्य हुँ, मनुष्य हुँ। नर होइन, नारी होइन, मनुष्य हुँ। तर फेरि एउटा हिन्दीमा भनाइ छ भने, पिक्चर अभी बाँकी है, म मनुष्य हुँ, म मनुष्य हुँ, म मनुष्य हुँ, म मनुष्य हुँ भन्दै जाँदा फेरि एउटा अर्को यात्रा छ। एक दिन अर्को यात्रा, त्यो यात्रा हो, म ब्रह्म हुँ, म ब्रह्म हुँ, म चेतना हुँ, आई एम दि क्वान्टम सेल्फ, आई एम दि क्वान्टम एनर्जी, अहम् ब्रह्मास्मि, अहम् ब्रह्मास्मि, म ब्रह्म हुँ, म पूर्ण सत्ता हुँ, म ब्रह्म हुँ, म अखण्ड सत्ता हुँ, म अविभाज्य सत्ता हुँ, म चेतना हुँ, म विराट सत्ता हुँ। शिवोहम् शिवोहम् शिवोहम् शिवोहम्। समय सन्दर्भ मित्रहरू, मेरो निवेदन, मर्नुभन्दा पहिले बुझ्नुहोस् है, आँखा चिम्रिनुभन्दा पहिले बुझ्नुहोस् है, एउटा यात्रा, पहिले म मनुष्य हुँ, म हाकिम हुँ।

होइन म नोकर होइन म जागिरे होइन म व्यवसायी होइन म उद्यमी होइन म नेता होइन म बाहुन होइन म नेवार होइन म पोखरेली होइन म दंगाली होइन म झापाली होइन म पहाडे होइन मधेसी होइन त्यो भन्दा माथि म नेपाली हुँ म नेपाली हुँ त्यो भन्दा माथि फेरि उठ्नुहोस् म हिन्दू होइन मुस्लिम होइन क्रिस्चियन होइन म मनुष्य हुँ म मनुष्य हुँ त्यो भन्दा माथि हाम्रो वेदको घोषणा अहम् ब्रह्मास्मि अथवा हाम्रो शैव दर्शन शिवोहम शिवोहम प्लिज यो बुझ्नुहोस् मैले अस्ति मात्र एउटा हिन्दीमा सानो गीत लेखेको थिएँ यो समय भन्ने शब्द मलाई याद आयो समझ सके तो समझ समय में

0: के पंख हजार। मित्रहरु मन को खेल बुझ्नुस्, मनलाई सम्हाल्नुस्। तपाई इन्द्रिय होइन, तपाई बुद्धि होइन, तपाई मन होइन, तपाई चेतना हो। समय सन्दर्भ भनेको त्यही मात्रै हो। बार बार आफूलाई खोज्नुस्, म इन्द्रिय होइन, म मन होइन, म बुद्धि होइन, म चेतना हो, म चेतना हो, म पूर्ण सत्ता हो, म अखण्ड सत्ता हो, म शिव स्वरूप हो, म दिव्य स्वरूप हो, म देव स्वरूप हो, आई एम ए डिवाइन बीइंग, आई एम ए कन्सियस बीइंग, आई एम अ वेरी वेरी कॉस्मिक सेल्फ, आई एम अ वेरी डिवाइन सेल्फ, सुप्रीम सेल्फ, क्वांटम सेल्फ, म पूर्ण सत्ता हूँ, चेतना हूँ। बार बार त्यो आत्मबोध गर्नुहोस्, बार बार त्यो सकारात्मक भावको विकास गर्नुहोस्, बार बार त्यो आस्थाको श्रद्धाको प्रयोग गर्नुहोस्। तपाईँका मनका रोग सब हराउँछन्, तपाईँका कमी कमजोरी सब हराउँछन्। मैले आज भोलि पोजिटिभ साइकोलोजी, स्ट्रेस म्यानेजमेन्ट, फ्यामिली भ्याल्युज, भ्याल्यू बेस्ड एजुकेशन, पर्सनल ट्रान्सफर्मेशन आदि विषयहरूमा विभिन्न ठाउँमा तपाईँका प्रवचनहरू, ट्रेनिङहरू हरेक लेभलमा, कर्पोरेट सेक्टरमा, ब्याङ्कर्स, आर्मीज, पुलिस, अरू सबै ठाउँहरूमा, ब्युरोक्रेट, सचिव, सहसचिव, हरेक ठाउँमा आज भोलि विभिन्न प्रकारका कार्यक्रमहरू, स्वदेशमा विदेशमा एउटा मान्छेलाई आज चाहिएको छ, मान्छे आत्तिएको छ। किनकि सबै कुरा पाउँदा पाउँदै हिजोको तुलना मान्छे झन आत्तियो। हामी गाउँबाट हिजो आउँदा आमासँग बुवासँग बस्दा कति रमाउँथ्यौं, आमासँग बुवासँग बसेर गीत गाउँदा, कविता भन्दा, भजन भन्दा, आमालाई दिनभरि गरेका कुराहरू सुनाउन पाउँदा, अथवा आमाका अर्थ उपदेशहरू, बुवासँग ती कथाहरू सुन्न पाउँदा कति खुसी लाग्थ्यो, कति रमाउँथ्यो। आगो ताप्नु बुढाको कुरा सुन्नु बुढाको पहिले भनिन्थ्यो, वास्तवमा आज सबै कुरा हराएर गयो। हाम्रो लाइफ मोबाइल भयो, हाम्रो लाइफ टेक्निकल भयो, हाम्रो लाइफ आर्टिफिसियल भयो। हाँस्ने पनि मोबाइलसँग, रुने पनि मोबाइलसँग, त्यही टिभीसँग हाँसेका छौ, त्यही रेडियोसँग हाँसेका छौ, काल्पनिक दुनियाँमा रमेका छौ, काल्पनिक कुरा सोचेर भयभीत भएका छौं, काल्पनिक कुरा सोचेर एकअर्कालाई शंका गरिरहेका छौं, काल्पनिक कुरा सोचेर एकअर्काप्रति अनास्था गरिरहेका छौं, मर्ने मार्ने खेल गरिरहेका छौं। रातभरि आमा खोक्नुभयो, बिहान सोध्दैन आमा किन खोक्नुभयो। बुवाले आज भर्याङ चढ्ने बेलामा, हजुरबुवाले आज भर्याङमा चढ्ने बेलामा स्या स्या गर्नुभयो। बुवा हजुरबुवा हस्पिटल जानुपर्ने कि आज अलि स्यास्या गर्नुभयो नि, आज हजुरको पसिना बढी आयो नि हजुरआमा भर्याङ चढ्ने बेलामा। हामी कहिले सोध्दैनौ कहाँ कहाँको मान्छेलाई, नचिनेको मान्छेलाई फ्रेन्ड बनाउँछौ, र उसले नुहाएको फोटो, उसले कार चढेको फोटो, उसले खाना खाएको फोटो, उसले बगैँचा मकेको फोटो हेर्दा लाइक गर्दै हिँड्छौ। आफ्नो आमालाई लाइक गरेकै गरेनौ, हजुरआमालाई लाइक गरेकै गरेनौ, आफ्नै फेवासँग कुरा गरेको गरेन, आफ्नै बिन्दे बासिनीसँग, आफ्नै गुप्तेश्वरसँग, आफ्नै माछा पुछ्रेसँग लाइक गरेकै गरेन। यो माछा पुछ्र र मेरो सम्बन्ध के होला? यहाँको माटो, यहाँको हावा, यहाँको पानी, यहाँको गुफा, यहाँको सेती, योसँग मेरो सम्बन्ध के होला? मेरो सेल्समा र सेतीको सेल्समा, मेरो सेल्समा र माछा पुछेको सेल्समा, मेरो सेल्समा र बिन्देवासिनीको सेल्समा कतै कुनै तादात्म्य छ कि छैन, कतै कुनै इन्टरकनेक्सन छ कि छैन, कतै कुनै क्वान्टम रिलेसन छ कि छैन? खोज्यो कि खोजेन? खोज्दैन भने साथीहरू तपाईँले पढेको विद्या धिक्कार छ, तपाईँले पाएको टेक्नोलोजी धिक्कार छ, तपाईँले पाएको पद प्रतिष्ठा धिक्कार छ, तपाईँले बनाएको पार्टी धिक्कार छ।
1: पछिल्लो समयमा हिन्दू राज्यको माग भइरहेको छ। विभिन्न समुदायहरू जो विभिन्न कार्यक्रम गरिरहेका छन् उनीहरू पनि खुलेर बोल्न थालेका छन्। तपाईँले चाहिँ कसरी लिनुभएको छ हिन्दू राज्यको मागलाई?
0: के कुरा बहिनी के छ भने, यो नेपालको पहिचानको कुरा हो। यहाँ चाहिँ के भोलि चुच्चे नाक र चेप्टे नाक मान्छेको पहिचान हुँदैन, चिम्से आँखा बाटुले आँखा मान्छेको पहिचान हुँदैन। मान्छेको पहिचान भनेको नागरिकता होइन। मेरो सोझो निवेदन के भने कि पोखरामा बस्ने मान्छेले जुन किताब पढे पनि, जुन बाध माने पनि, जुन पार्टीको जे जे कार गरे तापनि, जुन आईएनजीओमा डाइरेक्टर सायरेक्टर भएर देश विदेश जति घुमे तापनि, पोखरा बस्ने मान्छेले फेवातालको जय भन्दैन, बिन्देवासिनीको जय भन्दैन, माछा पुछ्रे आई लभ यू भन्दैन, सेती नदी आई लभ यू भन्दैन, शान्ति स्तूपामा आफ्नो प्रतिबिम्ब खोज्दैन, यहाँको जंगलसँग, यहाँको पाखा पखेरासँग आफ्नो सम्बन्ध खोज्दैन,
2: यो पोखरा को सुंदरता, प्राकृतिक सुंदरता, सांस्कृतिक सुंदरता, यहां को आध्यात्मिक गरिमा, यहां को पुर्खोली परंपरा, यहां को पुर्खा जीवन विज्ञान, यहां को इंडिजिनियस नॉलेज, यहां को लोकल विजडम, यहां को लोकल स्किल, यहां को इंडिजिनियस ट्रेडिशनल विजडम बाँचोस भनेर प्रार्थना गर्दैन भने त्यो मान्छे पोखराका लागि घातक छ। त्यस्ता मान्छेले मलाई भन्नुहुन्छ भने त पोखरामा जग्गा किन्ने मौका पाउनु हुँदैन। त्यस्ता मान्छेले मलाई भन्नुहुन्छ भने त पोखरामा त्यस्तो मान्छेलाई बसोबास गर्यो भने त्यसले सबलाई सडाउँछ। बस मेरो भनाइ यही हो। यसै गरी नेपालमा बस्ने मान्छेले जुनसुकै किताब पढ़ोस्, जुनसुकै बादला अवलम्बन गरोस्, जुनसुकै आईएनजीओ को, जुनसुकै पार्टी को, जुनसुकै झण्डा को चाकरी गरोस्, तर उसले पशुपतिनाथ को जय भन्नुपर्छ, लुम्बिनी को जय भन्नुपर्छ, जनकपुर धाम को जय भन्नुपर्छ, मेची कोशी काली कर्णाली बागमती धौलागिरी अन्नपूर्ण को जय भन्नुपर्छ, नेपालमा भएका सबै जाति समुदाय सम्प्रदाय को जय भन्नै पर्छ, झापा र पाल्पासँग, दाङ र लमजुङसँग आफ्नो सम्बन्ध उले खोल्नु पर्छ, र नेपालको इतिहास जो रामसँग, कृष्णसँग, बुद्धसँग, कालीसँग, दुर्गासँग, तारासँग, गणेशसँग, शिवसँग जोडिएको छ, यहाँको कुनै यस्तो खोला छैन बहिनी। अहिले म त्यो विषयमा गए भने फेरि लामो हुन्छ। यहाँको यस्तो कुनै खोला छैन, कुनै डाँडा छैन, कुनै जंगल छैन, कुनै गुफा छैन, कुनै शिखर छैन, कुनै चुचुरो छैन, कुनै गाउँ छैन, कुनै चट्टान छैन, कुनै ठूलो एउटा प्राकृतिक स्थल छैन जसको आफ्नै पुर्खासँग जोडिएको, हाम्रा ऋषि महर्षिसँग जोडिएको, हाम्रा देवी देवतासँग जोडिएको कुनै इतिहास नहोस्। यही तपाईँको पञ्चासे डाँडा, त्यो तपाईँको हाम्रो नेपालको दिव्य धाम हो। पञ्चासे धाम मेरो धाम हो। म दाङमा जन्मिएको मान्छे, म काठमाडौँ बसेर 35 वर्ष सेवा गरेको मान्छे, भोलि मेरो बसेहरू कारणले अर्को जिल्लामा होला, द्याट डजन्ट म्याटर, तर नेपालको पञ्चासे धाम मेरो धाम हो, जनकपुर धाम मेरो धाम हो, सतासी धाम मेरो धाम हो, ताप्लेजुङको पाथिभरा देवी मेरो धाम हो, तपाईँको खोटाङको हलेश्वर महादेव मेरो धाम हो, यो मुक्तिनाथ मेरो हो, गोसाईकुण्ड मेरो, यही मेरो पनसँग, मेरो माटोसँग मेरो चिनारी खोज्ने, र मेरो माटोमा मेरो देशको भविष्य खोज्ने, मेरा छोरा छोरी नाति नातिनीको आँखामा मेरो नेपाल आमाको, नेपाल आमाको सुन्दर भविष्य देख्ने, यी बच्चा बच्चीका ससाना हातमा नेपालको झण्डा लहराइरहेको देख्ने, यी ससाना बच्चाहरूको मुस्कानमा नेपालको, नेपाल आमाको जय जयकार, नेपालको राष्ट्रिय गान धुन गुञ्जित भएको हेर्न सक्ने अधिकार मलाई चाहियो। त्यही अधिकारसँग जोडिएको कुरा हो हिन्दू राष्ट्र नेपाल। यो कुनै हिन्दूका लागि मात्र होइन, यो हिन्दूवादी चिन्तन होइन, यो अरू कसैको प्रतिकारमा, अरू कसैको प्रतिशोधमा, कसैलाई घटाउनको लागि, कसैलाई कटाउनको लागि, कसैलाई हटाउनको लागि होइन। अरे बाबा, हामीले जे माग्यौं नेपालको पहिचानसँग जोडिएको कुरा माग्यौं, सनातन परिवार हो, सनातन आदर्श हो, ओमकार परिवार हो, हामी सब जो ओम मान्छौं, चाहे बौद्ध परम्परा, जैन परम्परा, सिख परम्परा, शाक्त परम्परा, गणेश परम्परा, सूर्य उपासना परम्परा, हामी सब ओमकार परिवार जो नेपालको माटोसँग जोडिएका छौं, ठिक छ, कसैले रातो फूल भन्यो होला, कसैले सेतो फूल भन्यो होला, ठिक छ, कसैले ईश्वरवादी दर्शन भन्यो होला, कसैले अनिश्वरवादी भन्यो होला, कसैले प्रकृतिवादी दर्शन भन्यो होला, सांख्य दर्शन जस्तो, कसैले परमाणुवादी दर्शन भन्यो होला, वैशेषिक दर्शन जस्तो, कसैले द्वैतवादी भन्यो होला, कसैले अद्वैतवादी भन्यो होला, कसैले द्वैतवादी भन्यो होला, कसैले योग भन्यो होला, कसैले ध्यान भन्यो होला, कसैले योगमा पनि अष्टाङ्ग योग भनेको होला, कसैले षडङ्ग योग भनेको होला, कसैले राजयोग भन्यो होला, कसैले भक्ति योग भन्यो, कसैले ध्यान योग भन्यो, कसैले लय योग भन्यो, कसैले हट योग भन्यो, कसैले रातो टीका भन्यो, कसैले सेतो टीका भन्यो, कसैले आइतबार मान्ने भन्यो, कसैले सोमबार मान्ने भन्यो, कसैले मूर्तिको पूजा गर्ने भन्यो, कसैले मूर्तिको पूजा नगर्ने भन्यो, कसैले होइन माटोको पूजा गर्ने, ढुङ्गाको पूजा गर्ने, नदीको पूजा गर्ने, वृक्षको पूजा गर्ने, चन्द्रको पूजा गर्ने, सूर्यको पूजा गर्ने, अग्निको पूजा गर्ने, नागको पूजा गर्ने भन्यो। अरे बाबा, जे भने तापनि That doesn't matter. रुचि नाम वैचित्र्यात रिजु कुटिल नाना पथजुसाम घुमी फिरी हामीले नेपालकै कुरा गरेको हो बहिनी। नेपाल भनेको अस्ट्रेलियाको जस्तो 250 वर्षको इतिहास होइन, नेपाल भनेको अमेरिका जस्तो 300, 350, 400 हिस्ट्री होइन, नेपाल भनेको युरोपको जस्तो 1,500-2,000 हिस्ट्री होइन, नेपाल भनेको स्कन्द पुराणले हजारौं हजार वर्ष पहिले कृते सत्यवती गेया त्रेतायाम तु तपोवनम द्वापरे मुक्ति सोपानम कलौ नेपालिका पुरी कुनै बेलामा यो सत्यवती हो कुनै बेलामा मुक्ति सोपान हो कुनै बेलामा तपोवन हो कुनै बेलामा अहिले नेपालमा यो नेपाल हो भनेर स्कन्द पुराणले व्याख्या गरेको यो नेपालको जय जयकार गर्नका लागि वेद बाँच्नुपर्छ बुद्ध बाँच्नुपर्छ मुन्दुम बाँच्नुपर्छ गोरखवाणी बाँच्नुपर्छ नेपालको दशैं तिहार लोसार छठ माघे तीज बाँच्नुपर्छ नेपालको मादल बाँच्नुपर्छ नेपालको मुर्चुङ्गा बाँच्नुपर्छ नेपालको धिमे नाच डेउडा नाच झ्याउरे नाच नेपालको आफ्नै बाँसुरी नेपालको आफ्नै ताल तलैया नेपालको आफ्नै रोदी रोदी घर नेपालको आफ्नो रोटी पिङ बाँच्नुपर्छ त्यसैसँग जोडिएको हाम्रो हिन्दू राष्ट्र नेपाल हो भन्ने कुरा भन्दा किन कसैलाई आपत्ति भयो मैले केही कुरा बुझेन किन कुन पार्टीको बुदाले दफाले मिलेन मैले केही कुरा बुझेन किन आईएनजीओका साथीलाई टाउको दुखाइभयो मैले केही कुरा बुझेन यहाँसम्म कि मेरो भने त अब त्यही क्रिस्चियनलाई पनि किन टाउको दुखाइभयो मैले केही कुरा बुझेन म त क्रिस्चियन कन्ट्रीमा जान्छु प्रवचन गर्छु मेरा कयो क्रिस्चियन मित्र छन् मैले त्यहाँ पनि गएर चर्चमा गएर मैले योगहरू सिकाउँछु अरे बाबा तिमीलाई के चिन्ता अमेरिका युरोपमा कयो मान्छे क्रिस्चियन छैनन् आजभोलि अमेरिका युरोप र अस्ट्रेलियाको त गुगल गर्नु होला वाट इज द मोस्ट ग्रोइङ रिलिजन भन्दा त्यहाँ हिन्दू रिलिजन भनेर अहिले धमाधम तर गुगलले भनिराखेका छ अमेरिकामा क्यानाडामा अस्ट्रेलियामा चर्चहरू धमाधम बिकिरहेका छन् हालत यस्तो छ तर तत्पश्चात पनि त्यहाँका मान्छेहरू अहिले पनि क्रिसमस मान्छन् बाबा हो अहिले पनि अमेरिका भनेको अमेरिका हो माई अमेरिका भन्छन् भनेको जस्तै मैले माई नेपाल भन्ने मौका पाउने कि नपाउने र यही नेपालको इतिहास जुन वेदमा छ बुद्धमा छ गोरखवाणीमा छ मुन्दुममा छ यही नेपालको इतिहास जुन हाम्रो पुर्खाहरूको जीवन विज्ञानमा छ यही नेपालको इतिहास जुन हाम्रा पुर्खाले गाउने गीतहरूमा भजनहरूमा टुक्काहरूमा उखानहरूमा छ त्यसलाई जोडेर हिन्दू राष्ट्र नेपाल माग्दा नेपालको पहिचान मागेको पार्टीका साथीहरू तपाईँको पार्टी जे हो चिन्ता नगर्नुहोस् तपाईँको पार्टी जे होस् चिन्ता नगर्नुहोस् अरे बाबा तपाईँको पार्टी त तपाईँको पार्टी हो ठिक छ तर तपाईँ नेपाली हो तपाईँले आफ्नो श्राद्ध बचाउने मन लागेको छ कि छैन तपाईँले आफ्नो दशैं तिहार बचाउने मन लागेको छ कि छैन तपाईँले आफ्नो बिहा गर्ने परम्परा नामकरण गर्ने परम्परा आफ्नो उपदेशी परम्परा आफ्नो एकादशी परम्परा आफ्नो पूर्णिमा परम्परा आफ्नो नेपालको जल पूजा गर्ने नाग पूजा गर्ने काग पूजा गर्ने परम्परा बचाउन मन लागेको छ कि छैन तपाईँले आफ्नो टोपी आफ्नो धोती तपाईँलाई आफ्नो गुन्यो चोलो पोते बचाउन मन लागेको छ कि छैन हामीले हिन्दू राष्ट्र नेपाल भनेको त्यो संस्कृतिको कुरा गरेको पहिचानको कुरा गरेको पुर्खाको इतिहासको कुरा गरेको र भोलिका दिनमा आउने सयौं सयौं वर्ष पनि नेपाल नेपाल भएर बाँचोस् कतै कसैको गुलामी गर्नु नपरोस् नेपाल भूटान पनि नबनोस् नेपाल सिक्किम पनि नबनोस् नेपाल अरू कसैको अधीनमा बस्ने हङकङ पनि नबनोस् अथवा कुन कुन देश छन् कस्ता कस्ता छन् कसैको कोलोनाइज पनि नहोस् जब हिजो त हामी कोलोनाइज भएनौ उपनिवेश भएनौ त्यो बेला त पृथ्वीनारायण शाहलाई यो असली हिन्दुस्थान हो भनेर घोषणा गरे भने हिजो हामी कोलोनाइज नभएका विश्वको एकमात्र स्वतन्त्र देश नेपाल कहिले गुलाम नभएको देश नेपाल अब यो देशलाई हिन्दू राष्ट्र बनाउँदा के गल्ती भयो भोलिका लागि पनि स्वाभिमान बचाउनको लागि के गल्ती भयो यस्तो हिन्दू राष्ट्र जहाँ सबै नेपाली एकअर्कालाई सङ्कमा सम्मान गर्छन् स्वीकार गर्छन् यस्तो नेपाली जसले सबको जय जयकार गर्छ बाहुन नेवार गुरु मगर सतार धनी गरीब भन्दा माथि उठेर संघ छद्वम सम्बद द्वम सम्भो मनांसी जानतामको संघ घोष गर्छ नेपाली माटोको टीका लगाउँछ हामीले त्यस्तो हिन्दू राष्ट्र नेपाल खोजेको केवल मन्दिरवाला केवल पाखण्डी कुरावाला केवल कर्मकाण्डवाला अथवा केवल रातो टीका वा पहेलो टीकावाला मात्रै केवल जाति विशेष मात्रै केवल समुदाय विशेष र सम्प्रदाय विशेष मात्रै होइन कतै कुनै पार्टीसँग जोडिएको छ र कतै कुनै पावरसँग जोडिएको छ र कतै कुनै विदेशीको इसारामा जोडिएको छैन जोडिनु पनि हुँदैन त्यही भएर तपाईँको जुन जाति जुन पार्टी भए तापनि जुन समुदाय सम्प्रदाय भए तापनि हिन्दू राष्ट्र नेपालका लागि तपाईँ हामी सबको साझा दायित्व विश्वको एकमात्र हिन्दू राष्ट्र बनाउँदा विश्वको एकमात्र हिन्दू राष्ट्र बनाउँदा नेपालले जुन गौरव प्राप्त गर्छ त्यो गौरव नेपालको लागि गौरव बन्छ किनकि दुई चारवटा गौरव हाम्रा नेपालका गौरव पनि विश्वमै छैन किनकि त्रिकोणाकार झण्डा हामीसँग मात्रै छ शनिबार विदा हुने देश भन्ने गौरव हामीलाई मात्रै छ काली गण्डकीमा शालिग्रामको उत्पत्ति हुने भन्ने गौरव हामीलाई मात्रै छ कहिले गुलाम नभएको देश भन्ने गौरव हामीलाई मात्रै छ वीर गोर्खालीको देश भन्ने गौरव हामीलाई मात्रै छ सयौं जाति भाषा समुदाय सम्प्रदाय मिलेर समन्वयमा हुर्केको सयथरी गोडा एउटै चाल सयथरी बाजा एउटै ताल भन्ने त्यो गौरव हामीलाई मात्रै छ त्यही गौरवको साझा नाम हो हिन्दू राष्ट्र नेपाल यसमा सबै लाग्नुपर्छ भन्ने मेरो हार्दिक निवेदन
1: गुरुजी अन्त्यमा छौ, अन्त्यमा केही भन्नुहुन्छ?
2: अन्त्यमा सफलतालाई सफलता मिलोस्, हामी सबै सबैको मंगल होस्। भगवान गौतम बुद्धको भाषामा भवतु सब मंगलम, साँच्चै सबकै मंगल होस्। तपाईँको सफलता तपाईँको व्यक्तिगत सफलतासँग जोडिएको छैन, परिवारको सफलतासँग जोडिएको छ। तपाईँको सफलता केवल परिवारको सफलतासँग होइन, समाजको सफलतासँग जोडिएको छ। तपाईँको सफलता केवल समाजको सफलतासँग होइन, सिङ्गो देशको सफलतासँग जोडिएको छ। जबसम्म नेपाल सफल बन्दैन, तबसम्म विदेश जाने बेलामा तपाईँको पासपोर्टलाई दायाँ फर्काएर बायाँ फर्काएर बार बार हेरिनेछ। तपाईँको टोपी फुकाएर म विदेश जाने बेला टोपी लगाएर जान्छु, बार बार मेरो टोपी फुकाउन लाउँछन् र मैले बार बार भन्छु आई एम फ्रम नेपाल, फ्रम द कन्ट्री अफ बुद्ध, फ्रम द कन्ट्री अफ हिमालयाज, एण्ड दिस इज माई कल्चर, एण्ड यू हेभ नो राइट टू टच माई टोपी भन्छु उनलाई। तर फेरि नियम मान्न म पनि बाध्य छु, म एकजना कराएर हुँदैन, तर मैले फेरि पनि भन्छु आई एम फ्रम नेपाल, फ्रम द कन्ट्री अफ बुद्ध एण्ड हिमालयाज, एण्ड दिस टोपी इज माई नेशनल सिम्बल, एण्ड दिस इज माई कल्चरल आइडेन्टिटी, सो प्लिज डोन्ट टच माई टोपी भन्छु अनि आफै फुकालेर देखाउँछु, उसलाई एकपटक आम सरी भन्न लगाउँछु। यानि कि यो प्रसंग भन्दै गर्दा जबसम्म नेपालको विश्वमा जय जयकार हुँदैन, तपाईँले ठाउँ ठाउँमा आफ्नो टोपी फुकाउनु पर्नेछ, ठाउँ ठाउँमा आफ्नो इज्जत गुमाउनु पर्नेछ। त्यो भएर सफलतालाई माटोसँग जोड्नुहोस्, परिवारसँग जोड्नुहोस्, समाजसँग जोड्नुहोस्, सिङ्गो देशसँग जोड्नुहोस् र आफ्नो पुर्खाको आशीर्वादसँग जोड्नुहोस्। यही मेरो हार्दिक शुभकामना, मंगल सर्वे भवन्त सुखिन, सर्वे सन्त निरामय। धन्यवाद बहिनी, नमस्कार।
1: हवस् त, कार्यक्रम समय सन्दर्भको समय सकिएको छ। आज हामीले समाज, राजनीति र अहिलेको अवस्थालाई उठान गर्ने कोशिश गर्यौं। समाज, परिवार, व्यक्ति रहेको छ र पनि व्यक्ति एक्लिँदै गएको छ। जहाँ हामीले धर्म संस्कार र संस्कृति बिर्सदै जान्छौ, तहाँ जरा नभएको रूखको हामी परिकल्पना गर्दा हुन्छ कि त्यो रूखले कसरी अक्सिजन दिन सक्छ। आज हामीले यस्तै प्रसंग उठान गर्यौं। छलफलका लागि हामीसँग हुनुहुन्थ्यो डाक्टर चिन्तामणि योगीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभ दिन।
3: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेडुङ्गा, पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
4: यो खटारले फेरि टेन्सन दियो।
5: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
6: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
7: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 9768663353, 9812445484।
8: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
9: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
8: अनि कहाँ छ छोरा यो पसल?
9: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
9: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
8: पोखरा 2 बिन्दावासिनी बस पार्क,
9: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
8: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
9: मोबाइल नम्बर 9846059581,
8: 9116615475।
10: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: डिभिजन वन कार्यालय कास्कीको सूचना सुक्खा याम तथा खडेरीको मौसममा वन डडेलो लागि वन पैदावार वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याए समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डडेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
1: प्रथम कदाचित वन डडेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डडेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षीसँग सहकार्य गरी वन डडेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
0: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा सम्पर्क नम्बर 061-570-171।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सफलता स्टुडियो टाइम इट्स 9 AM।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट।
2: नमस्कार स्वयं सेविका दिदी।
3: नमस्कार नमस्कार।
2: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
11: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिउँ कि क्या हो?
12: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
13: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो सान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: ए दाई, एक्लै पो बस्नु भएको रहेछ? खोइ त छोरा छोरी।
1: छोरा स्कुल गएको छ, छोरी चाहिँ बाख्रा चराउँदै त होली।
0: सावधान, छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ।
2: जनहितका लागि रेडियो सफलता 103.4।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: नन स्टप म्युजिक को साथमा रेडियो सफलतामा तपाईँ विज्ञापन गर्न चाहनुहुन्छ भने फोन गर्नुहोस् 061-455-966 मा या 98-067-045-67 मा फोन गर्न सक्नुहुन्छ। अब नन स्टप म्युजिक का साथमा तपाईँको नन स्टप विज्ञापन।
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ममता ए ममता दुई कप चिया लिएर आइज त, यहाँ आन्टी आउनु भएको छ।
1: आन्टी लिनुहोस् चिया।
2: को हो नानी, कुन स्कुलमा पढ्छौ?
0: ल ल चिया राखनी भित्र जा, यहाँ अस्मिता त पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ।
2: हेर सर, त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैले मेरो आँखा खोलिदिस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ, बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै छेउ, मसँग त अस्ति चलेको फिल्मको
2: भिसिडी।
0: कसरी हुन सक्छ त्यस्तो, यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम संचालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851।
2: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ।
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 9805121050 9251727014।
2: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
5: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भने भयो।
6: हाम्रो वन हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
0: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 9850-20-325, 9806-35480। साथै आयल्स पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: भएपछि आज पनि काम पाइएन।
1: काम पाउन अलिअलि मिहिनेत गर्नुपर्छ कि, बुढीको कमाइ खाए जस्तो सजिलो छैन काम पाउनु। अलिकति पनि लाज लाग्दैन है, दिनभरि चोखमा बस्यो, आधा केटाहरू बटुल्यो, पैसा पुर्न पर्यो,

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटिपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनु हुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटिपी दिने नगरौं, ठगी हुनबाट बचौं।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: 嫂子，这是包呢。
1: 拉 ，Linus 这是。
0: 昨天，要给亲三门你得过来。
2: 好，妈妈。可以，今天不就 date expire 完差完的。Uncle， 这都 date expire 完过了呢。
1: किन उनुनी नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जस्तो डेट एक्सपायर भइसके रहेछ
0: खै छ हेर ल हो त रहेछ तपाई हामीलाई हेप्नु भएको राख्नुस् तपाईको जुस अब देखि यस्तो म्या सकेको सामान कहिले पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्या सकेका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: हेर्नुस् आङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी पाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870285575 9807 1547 9507325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737 मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
6: यो खटारले फेरि टेन्सन दिए।
7: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
8: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
4: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप पोखरा 8 रत्नचोक। प्रोप्राइटर भीमकाजी गुरुङ। मोबाइल नम्बर 9768666353 9812445484। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
9: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846602127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र, मैले त सोचेकै थिइनँ। यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
16: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
17: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
16: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वास दिनु हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, IPTV, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
18: कन्ट्याक्ट 0615530050, 0615589848।
16: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

रे एउटा फूल फुले छे गाउँ महल्ला चला छे एउटा फूल फुले।

0: नमस्कार, म संगीतकार जय कुमार परियार। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर सम्पर्क 9816062983 9855852855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052673993, 97659960। दोस्ती टु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460-59581,
2: 98166-15475।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानीको भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटिपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटिपी दिने नगरौं, ठगी हुनबाट बचौं।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: होइन नानीलाई के भयो किन रोइरहेको
1: हेर्नु दिदी झाडा पखाला लागेर बेहाल छ
0: ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ बुझ्यौ
1: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्? मलाई देखाउनुहोस् न।
1: या बहिनी, त्यो गीतका सिडी मात्रै छौ, मसँग त अस्ति चलेको फिल्मको
2: भिसिडी पनि।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 89।
2: एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्टतर्फ ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ट्ज

0: घुस लिनु र दिनु भनेको गैर कानूनी हो। त्यसैले कुनै पनि क्षेत्रमा हुन सक्ने भ्रष्टाचार रोक्न सबैले आफ्नो ठाउँमा प्रतिबद्ध हौ, समाजमा सुशासन कायम गरौ।
1: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805210050 9821270014
3: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो रुखो।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
5: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
6: वेब सल्फर ने ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में 1 वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में 2 वर्ष को टीवी प्लस इंटरनेट सर्विस
5: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वास दिनो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
7: कन्ट्याक्ट 0615530501589848
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: यामा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो?
9: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला।
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ।
11: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटिपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटिपी दिने नगरौं, ठगी हुनबाट बचौं।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
2: नाची नाची आफूभन्दा कान्छी केटी बिहे गरेर भोग गर्नु
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560 2325 98086 35480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यहीँ गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98560 32717 र 98460 5509079।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9556034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले लगातार
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615742525, 9560140, 9560601127 र 9080341440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
9: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
10: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
11: बेला तलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
12: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840328575, 9080615947, 9080325375।

0: अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
1: बाल श्रम रोकौ। बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.3।

0: हामी जीवनभर दिनरात दुख गरेर कमाएको पैसा आफ्ना छोराछोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103 थोप्लो

0: जी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्या सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्या सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846-00851।

0: साउजी, अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्? मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको
2: भिसिडी।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा अस्ति फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस्। तपाईँलाई अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडीज अथवा सिडीजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1100, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
6: महिला दाई, ए महिला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नमस्कार, आमच्या अधिकारी तबियत कमी हुनुहुन्छ, मेरो छोपचा सुन्न मन लाग्यो।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए के भयो के को हल्ला खल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851
6: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
7: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
8: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

ਕਰ ਕਦੇ ਹਜੇ ਦੇ ਸੱਚ ਮਿਲੇ ਅਜੇ ਤੀਰਤੀਆਂ।

0: होइन नानीलाई के भयो किन रोइरहेको
1: हेर्नु न दिदी झाडा पखाला लागेर बेहाल छ
0: ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ बुझ्यौ
1: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: सीता ए सीता तिमी बच्चा बेला बेला में खोप लगाए कि छो नि
1: मेरे बच्चा तो ठीक है खोप लगाई राख्नु पर्यो
0: ल त्यसो भनेर कहाँ हुन्छ बच्चालाई त बेला बेलामा खोप लगाइरहनु पर्छ अनि बल्ल पो भविष्यमा विभिन्न रोगसँग लड्ने क्षमता हुन्छ
1: ए हो र मलाई त थाहा नै थिएन अबदेखि त म पनि मेरो बच्चालाई विभिन्न समयमा लगाउनु पर्ने खोप नजिकैको ओडा कार्यालयमा लगेर लगाइराख्छु नि
2: नवजात शिशुहरूलाई बेलैमा खोपहरूमा ध्यान नदिँदा पछि पछुताउनु पर्ला त्यसैले बेलैमा सचेत बनौ
3: जनहितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98561440, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिसा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 0161 55 071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811 77 123।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9956001186, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9956035111।

0: टके रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 541-985 उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
12: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
13: मुहान वरपरका रुख नकाटौ र सफा राखौ फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौ भविष्यका लागि सञ्चय गरौ बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौ पानीको दुरुपयोग नगरौ स्वच्छ पानी सबैको पहुँच
14: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोनन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856-1246 9852-10504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: एकजना भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
1: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सल्फ ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लागि वेब सर्फर हर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: यो खटारले फेरि टेन्सन दिए।
7: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
8: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
5: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 9768663353, 9812244584।
9: समाचार प्रत्येक गाउँ समाज र समुदायका समाचार।
10: अन्तर्राष्ट्रिय रूपमा आदिवासीको हुन् भन्ने 5 वटा क्राइटेरिया बनाए।
11: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति सम्प्रदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन। हामीले चाहिँ
12: भाषा, कला, साहित्य र राजनीति,
13: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
14: अवस्थामा, नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ। किनभने भाषामा
15: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरूको अत्यन्त महत्वपूर्ण
16: अर्थ, खेलकुद र विश्व जगतका गतिविधिहरू।
17: नेपाल सरकारले कृषिलाई चाहिँ अलिक बढी फोकस पनि गरेको छ, त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको।
18: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुद नकाटिनुपर्छ।
19: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 6 बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको साँझ 6 बजेको खबर संगालोमा समाचार कक्षबाट नेताको हार्दिक स्वागत छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नजुटाए आउँदो वर्ष मलको संकेट उत्पन्न हुने चेतावनी दिनुभएको छ। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्र बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै थान्छ। बैठकमा सांसदहरूले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनु भएको छ। मल अभाव हुन नदिन भारतसँग 50,000 मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरू गरिसकेको उहाँको भनाइरहेको छ। मन्त्री चौधरीले सरकारले रासायनिक मलको सन्तुलित प्रयोग तथा जैविक तथा प्रांगारिक मलको प्रयोगमा जोड़ दिएको पनि स्पष्ट पार्नुभएको छ। गएको अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा चीनले 2,78,081 विद्युतीय गाड़ीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मीडिया र प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धत गर्दै समाचार संस्था अल्जिराले जनाएको छ। यो सँगै यस वर्षको अहिलेसम्म चीनले 8,93,852 विद्युतीय गाड़ी निर्यात गरेको छ। चीनिया विद्युतीय गाड़ी सबैभन्दा धेरै एसियामा 1,10,613, युरोपमा 83,813 र ल्याटिन अमेरिकामा 52,857 निर्यात भएको छ। तथ्याङ्क अनुसार ओसिनियाले 22,695 र उत्तर अमेरिकाले 4,422 गाड़ी आयात गरेको छ। ब्राजिलमा चीनी विद्युतीय गाड़ीको आयात 221% बढ़ेर 38,144 पुगेको छ। दक्षिण कोरिया, जर्मनी र अस्ट्रेलियामा पनि आयात 100%देखि 190%सम्म बढ़ेको छ। अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चीनी गाड़ीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चीनको निर्यात बढ़िरहेको छ। चीनी विद्युतीय गाड़ी मा अमेरिकाले 100% र युरोपेली संघले 35.3%सम्मको कर लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईईए का अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाड़ीको सबैभन्दा ठूलो उत्पादक हो। सन् 2025 उत्पादन भएका 2,20,00,000 गाड़ी मध्ये झण्डै 75% हिस्सा चीनले ओगटेको थियो। सन् 2025 चीनी विद्युतीय गाड़ीको निर्यात 25,00,000 कीर्तिमानी उच्चतम बिन्दुमा पुगेको थियो। यो अघिल्लो वर्षको भन्दा दोब्बर रहेको छ। आईईका अनुसार युरोप र अमेरिका बाहिर गएको वर्ष विद्युतीय गाड़ी बिक्रीको 55% हिस्सा चीनिया मोडेलहरूको रहेको थियो।

राष्ट्रिय मानवाधिकार आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेललाई विभागीय छानबिन गर्न सिफारिश गरेको छ। भदौ 23 र 24 गतेको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले थप छानबिनको सिफारिश गरेको हो। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी नेगेटिभ लिस्टमा राख्न सिफारिश गरेको छ। उनीहरूसहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कार्यवाहीको दायरामा ल्याउन आयोगको सिफारिश रहेको छ। आयोगले कारागारबाट कैदी बन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै लामिछानेलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको आयोगको ठहर रहेको छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नक्कु कारागार प्रशासनका सत्यराज जोशी र राष्ट्रपाकै सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की

गण आयोगले सिफारिश गरेको हो। यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ। समितिले सिंहदरबार र शीतल निवासका कमाण्डरलाई सचेत गराउन सिफारिश गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनको आड़मा नखो कारागारबाट अनधिकृत र गैर कानूनी रूपमा बाहिर निस्केको विषयलाई आयोगले गम्भीर प्रश्न उठाएको हो। कारागारबाट निस्कने कार्य मानवाधिकारको गम्भीर उल्लंघन मात्र नभई कारागार एन 2079 दफा 49 बमोजिमको फौजदारी अपराध भनेको निष्कर्ष निकालेको छ। लामिछानेलाई जेलबाट छुटाउन सघाउने जेलर सत्यराज जोशी, सांसदहरू मनिष झा र हरि ढकालमाथि पनि सूक्ष्म अनुसन्धान गरी कानूनी कार्यवाही गर्न सिफारिश गरिएको छ। प्रतिवेदनको पेज नम्बर 28 र 29 लामिछानेका बारे उल्लेख रहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनको घटनाबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। 29 पृष्ठ लामो उक्त प्रतिवेदनले देशको तत्कालीन शीर्ष राजनीतिक नेतृत्वदेखि चर्चित सामाजिक संचार प्रयोगकर्ता इन्फ्लुएन्सरसम्मको भूमिकालाई खेलाए पनि काठमाडौँ महानगरका तत्कालीन मेयर तथा हालका प्रधानमन्त्री बालेन शाहका बारेमा भने प्रतिवेदन मौन देखिएको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मुख्य दोषीका रूपमा चित्रण गरिएको छ। यस्तै आन्दोलनको केन्द्र काठमाडौँ भएकाले तत्कालीन प्रमुख जिल्लाधिकारी छवि लाल ढिल्सालाई पनि मानवाधिकार उल्लंघनमा जिम्मेवारी ठहराउँदै कार्यवाहीको सिफारिश गरिएको छ। तर बालन शाहको उपस्थिति वा भूमिकाका बारेमा प्रतिवेदनले कुनै पनि तथ्य उल्लेख गरेको छैन। यद्यपि त्यो बेला बालनले आयोगलाई बयान दिएको विषय बाहिरिएको थियो। प्रतिवेदनको पृष्ठ 20 र 27 आन्दोलनमा सहभागी वा अभिव्यक्ति दिने चर्चित व्यक्तित्वहरूको लामो सूची समावेश गरिएको छ, जसमा अभिनेता निश्चल बस्नेत, इन्फ्लुएन्सर सिसन भानियाक, रवि किरण हमाल, भाग्य नेपाल लगायतका नामहरू उल्लेख रहेका छन्। यसअघि कार्की आयोगको प्रतिवेदनले पनि बालन शाहलाई दोषी देखाएको थिएन। आयोगले बालनको बयान मात्रै आफ्नो प्रतिवेदनमा समेटेको थियो। कतिपयले बालनले समेत जेएनजी आन्दोलनकारीलाई उक्साएको जिकिर गर्दै आए पनि प्रतिवेदनमा भने उनको भूमिका नौलाइएको हो। आर्थिक घोटालाको आशंकामा दुग्ध विकास संस्थान डीडीसीको लैनचौर स्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छापा मारेको छ। बुधबार छापा मारेर सीआईबीको टोलीले 5 कर्मचारीको मोबाइल जफत गरेको छ। 81 टोली आएर छापा हानेको छ। केही कर्मचारीको मोबाइल समेत जफत भएको छ, डीडीसी स्रोतले बताएको छ। सीआईबीले दूध खरिद बिक्री सम्बन्धी कागजात नियन्त्रणमा लिएको बताएको छ। सीआईबीले छापा हान्दा डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डे कार्यालयमा थिएनन्। उनले भने म मन्त्रालयमा काममा थिए, कागजात नियन्त्रण गरिएको भन्ने खबर आएको छ, थप बुझ्दैछु उनले भनेका छन्। राष्ट्रिय मानवाधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका सांसद केपी खनाल र ज्वाला संगोलामाथि अनुसन्धान गर्न सिफारिश गरेको छ। 2082 भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा हिंसा भड़काउन र भीड़लाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै सामाजिक अभियन्ताहरू केपी खनाल र ज्वाला संगौला सहितका व्यक्तिहरूमाथि थप अनुसन्धान गरी कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो। आयोगको प्रतिवेदनले आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिका पछाडि सामाजिक सञ्जाल मार्फत दिएका उत्तेजक अभिव्यक्तिहरू पनि जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। राष्ट्रिय मानवाधिकार आयोगले हामी नेपाल संस्थाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुदन गुरूङ सहित जेएनजी आन्दोलनका आयोजकहरूमाथि थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ। भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा शान्तिपूर्ण रहने प्रतिबद्धता विपरीत हिंसात्मक गतिविधि भएको ठहर गर्दै आयोगले यस्तो निर्देशन दिएको हो। आयोगको प्रतिवेदनको सिफारिश खण्डको बुधार नम्बर 9 प्रदर्शनका लागि आयोजकहरूले जिल्ला प्रशासन कार्यालयबाट

शान्तिपूर्ण कार्यक्रम गर्ने भनी अनुमति लिएका थिए, तर प्रदर्शन नियन्त्रण बाहिर गई हिंसात्मक रूप लिँदा र तोडफोड़ हुँदा समेत आयोजकहरूले त्यसलाई रोक्न नसकेको आयोगको निष्कर्ष रहेको छ। आयोगले आयोजकहरूको भूमिका र प्रदर्शनमा भएको घुसपैठका विषयमा गम्भीर प्रश्न उठाएको छ। थप अनुसन्धानको दायरामा पर्नेहरूमा हामी नेपालका अध्यक्ष सुदन गुरूङ, पुरूषोत्तम यादव, वसावल गौतम, अंकित मल्ल र खेमरा साउड रहेका छन्। उनीहरूले आफूले आयोजना गरेको कार्यक्रममा घुसपैठ रोक्न र प्रदर्शनलाई हिंसात्मक हुन नदिन आवश्यक जिम्मेवारी पूरा नगरेको आयोगले जनाएको छ। आयोगले आफ्नो प्रतिवेदनमा प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति हुनुमा आयोजकहरूको फितलो व्यवस्थापन र कमजोरीलाई पनि एउटा कारण मानेको छ। भविष्यमा आयोजना गरिने यस्ता कार्यक्रमहरूमा आयोजकलाई थप जिम्मेवार बनाउन र घटनाको गहिराईसम्म पुग्न यी व्यक्तिहरूमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिश गरिएको आयोगको प्रतिवेदनमा उल्लेख रहेको छ। मानवाधिकार उल्लंघन सम्बन्धमा तयार पारेको छानबिन समितिको प्रतिवेदनमा भदौ 23-26 गतेको प्रदर्शनमा घाइते भएकाहरूको बाँकी सम्पूर्ण उपचार तथा औषधिको निशुल्क व्यवस्था गर्न भनिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनको 11 नम्बर बुदामा उक्त विषय उल्लेख गरिएको छ। घाइते भए हालसम्म पनि उपचाररत

0: जीवनभर र भविष्यमा पनि लामो समय उपचार गरिराख्नु भनी रजिस्टर्ड चिकित्सकहरूबाट घाइतेहरूको उपचार र औषधि निशुल्क रूपमा व्यवस्थापन गर्न भनिएको छ। त्यस्तै 12 नम्बर बुथमा जीविको उपार्जनको स्रोत नभएका मृतकका आश्रित परिवारको कम्तीमा एकजना परिवारलाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न र त्यसका लागि प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाउन सिफारिश गरिएको छ। सिफारिशको 13 नम्बर बुथमा प्रदर्शनका क्रममा अपाङ्गता भई सहयोगी आवश्यक पर्ने घाइतेहरूलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउन सिफारिश गरिएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ। कुखुरा तथा पशुपालक किसान का लागी खुशीको खबर, नया तथा पुराना कुखुरा पालक किसान को लागी अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागी दाना को फर्मुलेसन, लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 01165477, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98460-59581,
3: 98165-15475।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिजा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि मिसले त, घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98067-81-234, 97050-77-123, व्हाट्सएप नम्बर 98011-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560-011-86, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।
3: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
4: एकिसिनको विश्रामपछि खबर संघालुमा स्वागत छ। अब बाँकी समाचार। नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ़ेको छ। बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा वृद्धि भएको उल्लेख गरिएको छ। आर्थिक वर्ष 2080-81 उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या 6,72,489 रहेकोमा आर्थिक वर्ष 2081-82 10.9% वृद्धि भई 7,45,770 पुगेको छ। उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थी मध्ये व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा बढ़ी 50.5% रहेको छ। कृषिमा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा कम 0.15% रहेको छ। व्यवस्थापन शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र संकायमा अध्ययनरत विद्यार्थी करिब 80.0% रहेका छन्। सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत रहेका छन्। त्रिवीको आंगिक 47.9% र सम्बन्धन प्राप्तमा 27.4% गरी जम्मा 75.3% र अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थामा 24.1% विद्यार्थी अध्ययनरत रहेका छन्। सरकारी लगानीको हिसाबले हेर्दा त्रिभुवन विश्वविद्यालयमा 67.5% र अन्य विश्वविद्यालय कार्यक्रममा 32.5% सरकारी लगानी रहेको छ। नेपालमा 2082 फागुनसम्म 15 केन्द्रीय र 6 प्रादेशिक विश्वविद्यालय गरी जम्मा 21 विश्वविद्यालयका साथै संघ अन्तर्गत 6 र प्रदेश अन्तर्गत 2 स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी 8 स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्। संघीय अन्तर्गत 12 केन्द्रीय विश्वविद्यालय र प्रदेश अन्तर्गत 6 विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा रहेका छन्। 3 केन्द्रीय विश्वविद्यालय हालसम्म सञ्चालनमा आउन सकेका छैनन्। 2082 फागुनसम्म वैदेशिक सम्बन्धन प्राप्त क्याम्पसको संख्या 57 पुगेको छ। सर्लाहीको कविलासी नगरपालिका दुई पिपरियामा प्रदेश सरकारको 25 लाख रूपियाँको सड़क निर्माण योजनाको भुक्तानी विवादलाई लिएर मध्य प्रदेश सभा सदस्य हसिना खातुन र स्थानीय भाषी बीच विवाद भएको छ। केही दिन अघि प्रदेश सभा बैठकमा सांसद खातुनले योजना सम्पन्न गरी नगरी भुक्तानी गरिएको आरोप लगाएकी थिइन्। सोही विषयमा जानकारी लिन स्थानीयवासी आज बुधबार बिहान उनको निवास पुगेका थिए। स्थानीयवासीले भने सड़क निर्माणको काम सम्पन्न भएपछि मात्रै भुक्तानी गरिएको दावी गरेका छन्। स्थानीय शेख सह दुल्लाका अनुसार वरूण चौधरी, संजीव चौधरी लगायतको सहभागितामा योजना कार्यान्वयन गरिएको थियो। संसदमा उठाइएको विषयबारे जानकारी लिन जाँदा छलफलका क्रममा विवाद चर्किएको स्थानीयवासीले बताएका छन्। सह दुल्लाले सांसद खातुनका श्रीमानबाट हातपात भएपछि अवस्था तनावपूर्ण बनेको आरोप लगाएका छन्। घटनापछि दुवै पक्षबीच इलाका प्रहरी कार्यालय हरिपुरमा छलफल भएको थियो। प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पूँजीगत बजेटको कम्तीमा 1% रकम विनियोजन गर्नुपर्ने माग गरेका छन्। संघीय संसद भवन परिसरमा संसदकर्मीहरूसँग कुरा गर्दै सांसद पुनले देशमा रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ गर्न अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको उल्लेख गरेका छन्। सरकारले हालै नवप्रवर्तन तथा विज्ञान प्रविधि मन्त्रालय स्थापना गरेको विषयलाई सकारात्मक रूप लिँदै उनले मुक्त मन्त्रालयलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति र पर्याप्त बजेटको आवश्यकता रहेको औलाएका छन्। सांसद पुनले वर्तमान अर्थतन्त्रको विकासका लागि नवप्रवर्तनको महत्व बुझ्न जरूरी रहेको बताउँदै वैज्ञानिकहरूले गर्ने आविष्कारलाई व्यावसायिक रूप दिई उत्पादन बढ़ाउनु नै नवप्रवर्तन भएको स्पष्ट पारेका छन्। नवप्रवर्तनका माध्यमबाट स्वदेशमै वस्तुहरू उत्पादन गर्दा आयात प्रतिस्थापन हुने, रोजगारी बढ़ने र अनन्त राज्यको कर संकलनमा वृद्धि भए विकास निर्माणका काममा बजेट जुटाउन सहज हुने उनको तर्क रहेको छ। उनले नयाँ मन्त्रालयमा मन्त्रीदेखि सचिवसम्म सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने र यसको नेतृत्व प्रधानमन्त्री स्वयंले चासोको साथ लिनुपर्ने सुझाव समेत दिएका छन्। मन्त्रालय त खोलियो तर यसलाई व्यवस्थित गर्न बाँकी छ। आगामी बजेटमा पूँजीगत खर्चको 1% अर्थात करिब 3 अर्ब रूपियाँ यस क्षेत्रका लागि छुट्याउनुपर्छ। हाम्रा अर्थमन्त्रीजी एक कुशल अर्थशास्त्री हुनुहुन्छ तर देशको अर्थतन्त्र उकास्न विज्ञान र नवप्रवर्तनले कस्तो भूमिका खेल्छ भन्ने विषयमा उहाँको गहिरो ध्यान पुग्न सकेको छैन कि भन्ने मलाई भान भएको छ उनले भनेका छन्। अब आर्थिक समाचार। गत आर्थिक एक वर्षको अवधिमा सार्वजनिक संस्थानको कुल सम्पत्ति करिब 4.75 अर्ब बढ़ेको छ। सरकारी स्वामित्वमा रहेका बैंकहरूको निक्षेप तथा कर्जा बढ़ेपछि सम्पत्ति र दायित्व बढ़ेको हो। गत आर्थिक वर्ष 2081-82 संस्थाहरूको कुल सम्पत्ति 32.6 अर्ब पुगेको हो। यो सम्पत्ति अघिल्लो आर्थिक वर्ष 2080-81 तुलनामा 9.49% बढ़ेको हो। अघिल्लो आर्थिक वर्ष 2080-81 संस्थानहरूको कुल सम्पत्ति 29.28 अर्ब रहेको थियो। गत आर्थिक वर्षसम्म कायम संस्थानको सम्पत्ति 100 वर्षको कुल ग्राहक उत्पादनको अनुपातमा 51.73% बराबर हो। गत आर्थिक वर्षको कुल ग्राहक उत्पादन 61.7 अर्ब रहेको थियो। कुल ग्राहक उत्पादन सार्वजनिक संस्थानको कुल सम्पत्तिको अनुपात र विश्व अर्थतन्त्रमा सार्वजनिक संस्थानका सम्पत्ति अनुपात लगभग समान रहेको अर्थ मन्त्रालयले जनाएको छ। सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्वमा उल्लेख्य वृद्धि हुनुको एउटा मूल कारण सरकारी वाणिज्य बैंकमा निक्षेप उल्लेख्य वृद्धि रहेको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्ष 2081-82 सार्वजनिक संस्थानको स्थिर सम्पत्ति करिब 57 अर्ब बढ़ेको छ। संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार स्थित सम्पत्ति 4.43% वृद्धि भई 13.50 अर्ब 90.83 करोड़ पुगेको छ। अघिल्लो आर्थिक वर्ष 2080-81 संस्थानहरूको स्थिर सम्पत्ति 12.93 अर्ब रहेको थियो। गत आर्थिक वर्षमा चालू सम्पत्ति भने 3.52% घटेको छ। गत आर्थिक वर्षसम्म संस्थानहरूको चालू सम्पत्ति 3.77 अर्ब 11 करोड़ 18 लाख कायम भएको छ। त्यसै गरी लगानी 32.6% वृद्धि भई 2.79 अर्ब 80 करोड़ पुगेको छ। गत आर्थिक वर्ष कर्जा लगानी 11.69% वृद्धि भएको छ भने नगद तथा बैंक मौजदात 32.39% वृद्धि भएको मन्त्रालयले जनाएको छ। हिजो घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी 4.99 अंकले बढ़ेर 2782.10 बिन्दुमा पुगेको छ। आज फाइनेन्स होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढ़ेका छन्। आज 151 कम्पनीका शेयर बढ़ेकामा 105 घटेका छन्। यसले 14 कम्पनीका शेयर घटबढ़ भएका छैनन्। आज कालिन्चोक हाइड्रो पावरको शेयर 15%, बुंगल हाइड्रोको शेयर 14.88% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन सानीमा बैंकको डिभेन्चर 6.5% भन्दा धेरैले घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.85 अर्ब कारोबार भएकोमा आज 354 कम्पनीका 1.52 करोड़ यता शेयर 6.3 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै एक महिना यताकै धेरै हो। यसअघि गएको वैशाख 15 गते 6.53 अर्ब रूपियाँको शेयर किनबेच भएको थियो। त्यस यता कारोबार रकम 6 अर्ब पुग्न सकेको थिएन। अब खेलकुदका समाचार। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हराएको छ। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सकेको छ। चीनकी मिङ ए झूले 30 रन बनाए। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकै पूजा महतोले 63 रन बनाइन्। चिन्की मा रुइङकेले 2 विकेट लिइन्। यो सँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लेको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगिता आजै भएको समूह ए को खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हराएको छ। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागो यामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। यिनै खबरसँगै रेडियो सफलताले उत्पादन गीत संगीतहरू रेडियो सफलता।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
11: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
10: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
11: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
10: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66-642 9860-41-081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480। साथै आईएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु दो

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811787488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ चम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530508 0615898
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
9: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
10: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मालिक आवक भी देखा नहीं सोची सके
1: सुख दुख इतने गरे भाई आ सके
0: मेरे तो सपना ठूल है सर मैं तो जान सुनी
2: विदेश जाने थुप्रै उपायहरू छन् तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ

0: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधै हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलता खबर .com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको म त सोच्दा सोच्दा हैरानै भइसके
6: के चिन्ता लिन्छ यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न चिन्ता सबै हट्छ नि
4: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ
7: साथै शुभ विवाह शुभ वर्तबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98-560-23461 98-266-0698

0: समाजलाई जोड्न आमा मिलन।
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौ।
2: सहकारी मार्फत सहकारी गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटेकी मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सहकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन।
0: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन।
2: आमा मिलन संस्था एक कार्य क्षेत्र अनेक
0: आटे गर्न सकिन्छ, यसैको उदाहरण हो आमा मिलन।
2: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
6: यो खटारले फेरि टेन्सन दियो।
7: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुनु।
8: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
2: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97-668-66-353, 98-122-44-584।
9: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
10: मानसिक समस्याबाट बच्ने उपायहरू,
11: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
10: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
11: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
10: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
11: असल साथीहरूसँग मात्रै संगत गरौं,
10: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
11: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
10: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
13: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
12: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
13: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
12: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
14: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
15: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: छोरो उडोस्, अर्को मन लाग्छ सधैँभरि आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला,
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि केही गर्न सक्छ? कति दुःख लाग्यो तपाईँलाई, तपाईँ र बाबालाई सुखी र खुसी।

0: रगत पसिनाले घर बनाउनु भयो। हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं। फरक के थियो? पासपोर्ट भरिँदै गयो अनि घर रित्तिँदै गयो।
1: अबको बाटोमा मेरो छोरासँग मेरो साथ हुने छैन। मेरो छोराको रक्षा गर्नुहोस् भगवान्।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 9560-2225 9560-26110। सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
2: अबको बाटोमा मेरो छोरासँग मेरो साथ हुने छैन। मेरो छोराको रक्षा गर्नुहोस् भगवान्।

0: हजुर, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
1: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कका लागि 98 5 60 35 394।
2: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाउ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले त्यही लगातार काम छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
10: टाइम चेक।
11: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9 बजेको छ।
12: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155947, 9537325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। श्योर गर्दिन कि क्या हो?
1: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9821714
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुहोस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 0165536651 सम्झनुहोस् है नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
7: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ

0: समाजलाई जोड्न आमा मिलन।
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं।
2: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐजाले भन्दा धेरै दुःख काटेकी मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सहकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन।
0: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन।
2: आमा मिलन संस्था एक कार्यक्षेत्र अनेक
0: आँटे गर्न सकिन्छ, यसैको उदाहरण हो आमा मिलन।
2: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा।
5: मठ मन्दिर,
6: गुरुकुल,
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
5: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
7: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
8: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
7: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
8: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
7: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
8: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
7: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
9: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
9: मद्यपान र धूम्रपान सेवन नगरौं,
10: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560110900, 9828842020, गरीब तथा विपन्न वर्गका बिरामी।

0: रेडियो सपोस्ता 105.5 बजी राखेको छ हो सुन्न नभुल्नु होला 103.4 मेगाहर्ज
1: रेडियो सपोस्ता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य, यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन हो।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

नमस्कार, शुभ बर्बाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल जेठ महिनाको 14 गते बिहिबार, ईस्वी सम्वत मे 28 तारीक सन 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको द्वादशी तिथि बिहानमा 8:55, त्यसपछि त्रयोदशी तिथि लाग्नेछ। नक्षत्रमा चित्रा बिहानमा 9:26, त्यसपछि स्वाति नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा बरियान 59:31 त्यसपछि परिधि योग लाग्नेछ। कर्णमा कौलव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज चरयोग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। आजको दिन मान 34:11:13 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रहे बिहानमा 5:11 रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:52 हुनेछ। त्यसै गरी चन्द्रमा उदाउने समय दिनमा 4:22 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 2:48 रहेको छ। आज प्रदोष व्रत गर्ने दिन रहेको छ भने बकर ईद पनि आजै परेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आज समय खराब रहनेछ। सरकारी कर्मचारीका लागि समस्या आउन सक्छ। इष्ट मित्रसँग विवाद हुनेछ। व्यवसायमा सोचे भन्दा बढी लगानी तर प्रतिफल सोचे जस्तो देखिँदैन। स्वास्थ्यमा गडबडी हुन सक्ने सम्भावना बढ़ियो रहेको छ। समय खराब चलिरहेकाले आज विशेष सतर्क रहनु पर्नेछ हरेक काममा। आज यात्रा गर्दै हुनुहुन्छ भने सोच विचार गरेर मात्रै गर्न आवश्यक रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज समय शुभ रहनेछ। मानसिक प्रसन्नता, मान प्रतिष्ठा मिल्नेछ। सामाजिक कार्यमा अग्रसर, व्यापार विनिमय र कुखुरा पालनबाट उचित लाभ हुनेछ। अवरुद्ध कार्य पनि सफल हुनेछन्। समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ। सामाजिक क्षेत्रबाट पनि मान सम्मान पाइने ग्रह योग रहेको छ। वैदेशिक क्षेत्रबाट पनि तपाईँलाई आज धन प्राप्त हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज समय मध्यम खालको छ। स्वास्थ्यमा यसअघि समस्या थिए भने सुधार आउनेछ। सामाजिक संघ संस्था, चित्रकला, साहित्य, संगीत, पत्रकारिता एवं होटल व्यवसाय लगायतका पेसा व्यवसायबाट आर्थिक लाभ, धार्मिक यात्रा फलदायी रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज समय खराब रहनेछ। स्वास्थ्यको सम्बन्धमा भर पर्ने खालको रहने छैन। कुनै पनि व्यक्तिसँग विवाद र अनावश्यक झमेला हुन सक्ने ग्रह गोचरले देखाएको छ। जताबाट पनि हानि नोक्सानी मात्रै हुने भएकाले सकेसम्म जोगाउनु राम्रो हुनेछ। धन खर्च हुने काममा विचार पुर्याउनु होला। भ्रमण यात्रा गर्दै हुनुहुन्छ भने पनि विचार गर्नुहोला, किनकि समय खराब रहेकाले आज जे काम गर्दा पनि सतर्क भएर गर्नुपर्ने परिस्थिति रहनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज समय शुभ छैन। आफ्नै व्यक्तिसँग कुरा नमिल्ने, मन चञ्चल रहन सक्नेछ। काममा असफलता, कम्मर दुख्ने र पेटमा गडबडी हुन सक्ने ग्रह गोचर रहेको छ। खानपानमा विशेष ध्यान पुर्याउनुहोला। चिसो र शूल वायुको सम्भावना रहेको छ। गर्न खोजेको काममा अवरोध आउनेछ। अनावश्यक चिन्ता बढ्दै जान सक्ने ग्रह गोचर आज रहेको छ। अब छैठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आज समय राम्रो छ। टाढाबाट नगद प्राप्त हुनेछ। नवीन कार्यको थालनी गर्दा राम्रो हुनेछ। शारीरिक अवस्था पनि राम्रो हुनेछ। आफ्नो व्यवसायबाट सोचे अनुसारको लाभ मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्ने, पठन पाठन लाभदायक रहनेछ। समग्रमा समय शुभ रहनेछ। भरपूर फाइदा उठाउने होला। सामाजिक क्षेत्रबाट पनि मान सम्मान मिल्न सक्ने ग्रह गोचर आज रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज आत्मबल, आत्मविश्वास र पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने ग्रह योग रहेको छ। नयाँ कार्य गर्ने अवसर मिल्नेछ। उच्च मनोबल भएका व्यक्तिसँग सम्पर्क बढ्नेछ। वाद विवाद तथा कुनै प्रतिस्पर्धात्मक कार्यमा तपाईँको जित अवश्य हुनेछ। रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ। समग्रमा आजको समय शुभ रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आज विश्वास